बाढ़ी प्रभावित स्थान तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बाढ़ीका कारण धनजनको ठूलो क्षति भएको निष्कर्ष निकाल्दै उद्धार राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 32 बमोजिम बाढ़ी प्रभावित स्थानीय तहहरूलाई आगामी तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

0: SOS. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ, हरेक घरको खुशी घर घरमा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब भित्री पृष्ठका खबर। रसुवामा गएको विनाशकारी बाढ़ी पछिको अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामी छानेले सर्वदलीय बैठक बोलाउनु भएको छ। बिहिबार रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र राहत तथा पुनर्स्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुने बताइएको छ।
3: विभिन्न मित्र राष्ट्रहरूले नेपालमा बाढ़ीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। नेपालमा आइपरेको प्राकृतिक विपदको अवस्थामा सहानुभूतिसहित एकबद्धता पनि प्रकट गरेका छन्। नेपाल स्थित अमेरिकी दूतावासले वक्तव्य जारी गर्दै भोटेकसी नदीमा आएको बाढ़ीले सुरक्षा रसुवा जिल्ला र तल्लो तटीय क्षेत्रमा गरेको क्षति र विध्वंसबाट अमेरिकी सरकारबाट अत्यन्त मर्माहित भएको उल्लेख गरिएको छ। यस दुःखद घडीमा मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै विपदबाट प्रभावित सबैको साथमा रहेको स्पष्ट पारिएको छ। युरोपेली संघसँग आबद्ध विभिन्न मुलुकहरूले पनि संयुक्त वक्तव्य जारी गर्दै नेपालको साथमा रहेको बताएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राकृतिक विपदको दुःखद घडीमा भारत सरकार र जनता नेपालको साथमा रहेको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन कुराकानी गर्दै भारतका प्रधानमन्त्री मोदीले नेपालमा बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्नुभयो। उहाँले भन्नुभएको छ, यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइसँग एकबद्धताका साथ उभिएका छन्। यस्तै तिब्बत तर्फबाट नेपाल प्रवेश गरेको बाढ़ीले चीनमा पनि ठूलो क्षति पुर्याएको छ। यसको विवरण आउन बाँकी छ। चीनका राष्ट्रपति सी चिनफिङले चीन नेपाल सिमानामा उच्च बाढ़ीका कारण उत्पन्न विपदमा राहत तथा उद्धारमा खटिन निर्देशन दिनुभएको छ। चिनिया समाचार संस्था सिन्हुवाले जनाए अनुसार चीनका राष्ट्रपति सिंहले चीन नेपाल सीमामा आइपरेको विपदका कारण कयौं मानिसको ज्यान जानुका साथै ठूलो जनधनको क्षति भएकाले उद्धारमा खटिन चिनिया सरकारी अधिकारीलाई निर्देशन दिनुभएको छ र उहाँले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
2: प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सरकारले बाढ़ीबाट ठूलो क्षति भएको र पीड़ितको खोज राहत र उद्धारमा जनशक्ति परिचालन गरिएको जानकारी गराएको छ। सांसदले पनि तत्काल राष्ट्रिय विपद घोषणा गर्न र उद्धारमा तीव्रता ल्याउन सरकारसँग माग गरेका छन्। विपदमा राजनीतिक प्रतिस्पर्धा वा स्वार्थभन्दा माथि उठेर नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले समेत बताएका छन्।
3: रसुवाको भोटे कोशीमा आएको बाढ़ीमा तीर्थयात्री सहित 403 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार बाढ़ीमा परेर 203 महिला र 200 पुरूष गरी 403 तीर्थयात्रु र पर्यटक सम्पर्कविहीन भएका हुन्। बेपत्ता हुनेमा अधिकांश विदेशी पर्यटक रहेका छन्। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृति हिक्मत सिंह अयरले भन्नुभयो, विभिन्न कम्पनी मार्फत गोसाई कुण्ड र कैलाश मानसरोवर गएका 403 जना सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेमा अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानाडा लगायतका मुलुकका 341 जना, भारतका 133 जना र 62 जना नेपाली रहेका छन्।
2: चीनको तिब्बती क्षेत्र लेन्दे खोला भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीका कारण हाल सञ्चालनमा रहेका 8 तथा निर्माणाधीन 6 गरी 14 जलविद्युत आयोजना प्रभावित भएका छन्। नेपाल विद्युत प्राधिकरणको प्रारम्भिक विवरण अनुसार बाढ़ीका कारण क्षति हुनेमा सञ्चालनमै रहेका 354 मेगावटका 8 आयोजना र 394 मेगावट क्षमताका 5 निर्माणाधीन आयोजना प्रभावित बनेका छन्। यस बाढ़ीबाट प्रभावित आयोजनाको कुल क्षमता 748 मेगावट छ।
3: नेपाल चीन उत्तर पूर्व सीमाको लाङटाङ लिरुङ हिमालको उत्तरपट्टि ठूलो चट्टान सहितको हिम पहिरो खसेपछि भोटेको सीमा बुधबार बिहान भीषण बाढ़ी भएको पुष्टि भएको छ। उक्त क्षेत्रमा विभिन्न स्याटेलाइट तस्विर तथा दृश्यहरूको विश्लेषणले हिम पहिरो खसेर भीषण बाढ़ीको रूप लिएको र भोटेकोशी हुँदै नेपालमा विपत्ति आइपरेको विज्ञहरूले औल्याएका छन्। साथै बुधबार बिहान त्यस क्षेत्रमा दुईवटा भूकम्प गएकाले त्यसले पनि बाढीको घनत्व र चाप दुवै बढाउन मद्दत गरेको हुन सक्ने अनुमान गरिएको छ। हिम पहिरोका कारण हिजको बाढी आएको विभिन्न तथ्यले पुष्टि गरेका छन्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी लेखक किम स्टानी रोबिन्सको द मिनिस्ट्री फर द फ्यूचर उपन्यासको शुरूआती दृश्यमा भारतमा आएको तातो लहरसँगै विद्युत प्रणालीमा समस्या उत्पन्न हुन्छ र त्यही कारणले 2 करोड़ मानिसको मृत्यु हुन्छ। त्यस भयावह घटनाले विश्वका राष्ट्रहरूलाई जलवायु परिवर्तन विरूद्ध लड्न एकजुट हुन बाध्य बनाउँछ। वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिँदै आएका छन् कि विश्वले अझ तातो लहर, आँधी, बाढ़ी र खडेरी जस्ता चरम मौसमी घटना बेहोर्नु पर्नेछ, तर कुनै समय विज्ञान कथाको विषय जस्तो लाग्ने विषय अहिले सम्भावित र अपरिहार्य घटनाका रूपमा समेत चर्चा हुन थालेको छ।
4: अब खेल र खेलाड़ीका प्रसंग। आजको पत्र पत्रिकाहरूमा आगामी चैत्र 20 देखि 28 गतेसम्म पाकिस्तानमा आयोजना हुने 14 राष्ट्रिय दक्षिण एसियाली खेलकुद सागमा 28 खेल समावेश हुने भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीले बुधबार पत्रकार सम्मेलन मार्फत सागको तयारी तथा सहभागिता सम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।
3: अब विचार विश्लेषण। पहिले गोर्खा पत्रको सम्पादकीय विचार लिँदैछौ। विपदमा एकजुट बनाऊ शीर्षकमा गोर्खा पत्रले सम्पादकीय छापेको छ। नेपाल भौगोलिक रूपमा विपदको उच्च जोखिममा रहेको मुलुक हो। विशेष गरी पहाड़ी र हिमाली क्षेत्र भूगर्भीय रूपमा अत्यन्तै कमजोर छन्। त्यसमाथि जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा बढ़दो तापक्रमले गर्दा हिमाली क्षेत्रमा हिमताल फुट्ने र छोटो समयमा मुसलधारी वर्षा भई आकस्मिक बाढ़ी पहिरो आउने क्रम तीव्र बनेको छ। प्राकृतिक चक्रको सामना गर्न हाम्रो राज्य संयन्त्रलाई अत्याधुनिक सूचना प्रविधि र स्रोत साधनले भरपर्दो बनाउनु आवश्यक छ।
4: हवस् त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
1: डिस होम इन्टरनेट
2: यतिखेर हाम्रो बेसमा भूगोलविद डाक्टर नरेन्द्र खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ, धन्यवाद।
2: अब नरेन्द्र सर, यो जुन विपत्ति आइलाग्यो यसको चाहिँ अब धेरै कुरा गरेर साध्य नै छैन। यति धेरै ठुलो विपत्ति आउला, महाविपत्ति आउला भनेर कसैले आकलन गर्ने कुरा र यसको पूर्व तयारीको त झन् कुरै नगरौँ हामी हाम्रो जस्तो देशका लागि। अब यो डिजास्टरलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ सर?
3: अब यो डिजास्टर चाहिँ निकै ठुलो हो है। 2001 वर्ष अगाडि 2025 पनि त्यहाँ चाहिँ त्यही लेबे खोलामै माथि चाहिँ यो ग्लेसियर लेक चाहिँ त्यो सुप्रा ग्लेसियर लेक चाहिँ फुटेर चाहिँ ठुलै बाढी आयो है। त्यो बेलामा चाहिँ पनि धेरै नै नोक्सान त गर्यो, तर त्यो बाढीको दाँजोमा चाहिँ यो अहिलेको बाढी चाहिँ एकदमै ठुलो विनाशकारी, किन भनेदेखि तपाईँको यसले चाहिँ दोस्रो ट्यारेस चाहिँ लाई पनि यसले चाहिँ हान्यो कि यति हाइटसम्म आयो कि फ्लड बाढी दोस्रो किसिमको त्यो यो पहिल्यैदेखि बनेको यो भौगोलिक हिसाबले हेर्दाखेरि यो ल्यान्डफर्म्सहरू हेर्दाखेरि दोस्रो ट्यारेसमा पनि अहिले चाहिँ विध्वंस गरायो यो फ्लडले। जस्तो चिमुरे चाहिँ तपाईँको तल खोलोबाट माथि तार जस्तो चिमुरे सबै लयो, स्याप्रुबेसीको पनि तपाईँको तार जस्तो यता भर्खर यो काठमाडौँ जाँदाखेरि इन्ट्री हुने त्यो लाइनको सबै घरहरू लयो स्याप्रुबेसीमा। त्यस्तै तपाईँको तल आएपछि तपाईँको यो तुप्चेमा पनि अलिकति हाइट बढी भएको एरियामा पनि यो पस्यो, त्रिशुलीमा पनि नोक्सान गर्यो, बेत्रावतीमा पनि नोक्सान गर्यो, चिमुरे अब चिमुरेभन्दा माथि रसुवागढीमा पनि गर्यो होला। त्यसको धेरै फोटोग्राफहरू बाहिर चाहिँ आइसकेको छैन। अब यसो हेर्दाखेरि यो चाहिँ निकै ठुलो हो यो।
2: तपाईँलाई स्मरण छ वा चाहिँ हाम्रो केही त्यस्तो रेकर्डहरू छन् यति ठुलो विपत्ति आइलागेको वा यही तरिकाले चाहिँ आएको?
3: होइन, यस्तो चाहिँ के भन्छ तपाईँको यस्तो किसिमको तर ठुलो नभएको चाहिँ यस्तै किसिमबाट एकदम अचानक चाहिँ ठुलो बाढी आएको पोखरामा आएको थियो एकपल्ट सेतीमा है। माथिको चाहिँ यस्तै चाहिँ ग्लेसियरले पनि थाहा भएन र यसको चाहिँ के कारण हो भनेर धेरै साइन्टिफिक अध्ययनहरू पनि भयो, चार पाँचवटा हाइपोथेसिस गरेर त्यसलाई चाहिँ यही हो भन्न सकिएन। त्यसपछि यत्रै ठुलो चाहिँ होइन तर यस्तै प्रकृतिको चाहिँ तपाईँको लाङटाङमा आयो 2015 चाहिँ अर्थक्वेक हुँदाखेरि होइन। अब अहिले पनि के भनेदेखि 4.42 म्याग्निच्युडको चाहिँ तपाईँको भूकम्प आयो, रेकर्ड छ होइन। अब यो 4.2-4.4 रिपोर्टिङ भएको छ। त्यसले गर्दाखेरि आइस चाहिँ त्यो माथि बसेको आइस क्र्याक भयो, खस्यो, खसेर तुर तल ग्लेसियरमा गयो। त्यो ग्लेसियरमा गएपछि त्यो ग्लेसियर फुटेर पानी धेरै आयो र तल गएर चाहिँ अहिले चाहिँ यो विपद हुनुभन्दा अगाडि र विपद हुनुभन्दा पछाडिको चाहिँ त्यो भूउपग्रहको नक्सा हेर्दाखेरि उनीहरूले चाहिँ त्यसको तल चाहिँ जहाँ चाहिँ लेबे खोलामा मिसिन्छ त्यहाँ चाहिँ त्यसले चाहिँ ब्लक गरेर त्यहाँ चाहिँ ताल बनायो र त्यो ताल फुटेर चाहिँ अनि त्यहाँबाट चाहिँ ठुलो पानी आयो भन्ने चाहिँ अहिले त्यो कुरा आएको छ। तर त्यसमा चाहिँ एउटा कुरा के भनेदेखि यदि त्यसरी चाहिँ थुनिएको भए त तपाईँको चाहिँ यो खोलामा पानी घट्न पर्थ्यो र रसुवागढीको मान्छेहरू कसैले पनि हुन त त्यहाँ मान्छेसँग भेटेर दरवाजा लिएको केही पनि सुनेको छैन मैले, कसैले पनि त्यो बाढी आउनुभन्दा अगाडि खोलामा पानी घटेको थियो थोरै थियो भन्ने अहिलेसम्म कसैले पनि रिपोर्टिङ गरेको छैन। त्यसो हुनाले त्यो त्यहाँ ड्यामिङ भएर त्यो ड्याम फुटेर आएको भन्ने कुरा चाहिँ अझै पनि त्यो प्रुफ गर्न बाँकी छ। तर माथिबाट खसेर आएको र त्यस्तै किसिम प्रकृतिको आइसको चाहिँ त्यस्तै प्रकृतिले चाहिँ तपाईँको 2015 लाङटाङ गाउँ नै तस नस बनायो र सेतीमा 2008 हो के अरे 8 कि 10 चाहिँ सेतीमा आउँदाखेरि त्यहाँ पनि पोखरामा चाहिँ धेरै तस नस गरायो। त्यो यस्तो यो चाहिँ अहिलेको चाहिँ प्रकृति चाहिँ अहिलेको चाहिँ मैले दुईजना चाइनिज साइन्टिस्टहरूसित एउटा वुहान युनिभर्सिटी र एउटा आइटिसीको चाहिँ प्रोफेसरहरूसित कुरा गर्दाखेरि उहाँहरूले पनि त्यो आइस डिफर्मेसन भएर त्यो आइस चाहिँ

0: दुधा भएर चाहिँ तल ग्लेसियरमा खस्यो र ग्लेसियर नै फुट्यो, ग्लेसियरले होइन ग्लेसियर नै फुट्यो, त्यसले गर्दा धेरै मेटेरियलहरू आयो भन्ने चाहिँ उहाँहरूको चाहिँ एनालाइसिस हो। अब मसँग चाहिँ त्यो सेटेलाइट इमेजहरू रिसेन्ट नभएको हुनाले अब पछि के भयो भनेर कम्पेयर गर्न सकेको छैन, तर उहाँहरूको उहाँहरूले चाहिँ अहिले मैले सोद्धाखेरि उहाँले चाहिँ हामीले सेटेलाइट इमेजबाटै चाहिँ हामीले टेस्ट गरेको भन्ने कुरा गर्नुभएको छ होइन।
1: एउटा त्यो भिडियो पनि सार्वजनिक भएको छ चिनिया पक्षबाट, त्यो भिडियोको वास्तविकता के हो कि हेर्नुभयो यहाँले?
0: त्यहाँ होइन, मैले उसलाई गर्दाखेरि मेरो चाहिँ रिपोर्ट चाइनिजमा छ, त्यहाँ दिदी कटेलजी छ तैँले कन्ट्याक्ट गर्नु भयो भन्थ्यो होइन, तर उसले समरी चाहिँ मलाई पठाए, नक्सा चाहिँ मलाई त्यो लोकेसन गरेर कहाँ चाहिँ त्यो आइस त्यो क्र्याक भएको र कहाँ चाहिँ ड्याम भएको भनेर उसले चाहिँ टेन्टेटिभ एउटा लोकेसन चाहिँ पठाइदिएछ। त्यसको आधारमा हेर्दाखेरि हो, तर ड्याम भएको कुरा चाहिँ अब रसुवाको चाहिँ मान्छेहरूले यदि चाहिँ पानी सुकेको लेरे खोला थुनिएको भए त खोलामा पानी कम हुनु पऱ्यो नि होइन, त्यो कम भएको भन्ने रिपोर्टिङ चाहिँ अहिलेसम्म मैले सामाजिक सञ्जालबाट चाहिँ मैले खालि सामाजिक सञ्जालको अध्ययन गरेको हो मैले है।
1: डाक्टर साहब, अब एउटा कुरा के छ भने हिमाली क्षेत्रमा अब हिमताल फुट्ने, पहिरो खस्ने, नदीको बहाव अचानक घट्ने, बढ्ने जोखिम नेपालको हकमा यो कतिको गम्भीर र चुनौती छ?
0: एकदमै चुनौती छ। अहिले झन् के भयो भने सानो सानोले ठुल्ठुलो बिगार्ने भयो, सानो सानो लेक फुट्दा पनि ठुलो ठुलो चाहिँ हानि नोक्सानी, जस्तो भोटेकोसीमा 2016 गरेको, यता भोटेकोसी भने यता सुनकोसी भोटेकोसीमा कोदारीतिर है, त्यो दुसी त्यो चाहिँ के भने ताल चाहिँ सानो, कसैले पनि त्यसलाई चाहिँ त्यो स्टडी गरेर चाहिँ यो चाहिँ डेन्जर पोटेन्सियली डेन्जरस लेक हो, भोलि चाहिँ फुट्ने सम्भावना भएको ताल हो भनेर कसैले पनि रिपोर्टिङ गरेको थिएन कि। त्यसो हुनाले अहिले झन् के भने सानो सानो तालहरू फुट्ने अनि त्यहाँबाट त्यो आइसभित्र रहेका चाहिँ पानीको तालहरू पोखरीहरू फुट्ने गर्ने भएको हुनाले अझै चाहिँ के भने यो खतरा चाहिँ अझै बढ्ने जस्तो चाहिँ देखिन्छ है, बढिरहेछ। अब के भने पहिला चाहिँ ठुल्ठुलो ताल फुटेको थियो, जस्तो 1964 र 1981 चाहिँ त्यही सुनकोसी भोटेकोसीमा चाहिँ फुटेको ताल चाहिँ धेरै ठुलो थियो, त्यसलाई चाहिँ त्यो चाहिँ खतरा युक्त ताल भनेर चिनिएको थियो, तर त्यसैको नजिकै भएको सानो ताल चाहिँ कसैले पनि खतरा युक्त ताल हो भनेर चाहिँ अहिलेसम्म भनेको थिएन, तर त्यस्तो ताल फुट्न थाल्यो कि, त्यसले गर्दाखेरि फोरकास्टिङ गर्नलाई अगर फुट्ने सम्भावना यस्तो छ भनेर भन्ने नै एकदमै त्यो धेरै ठुलो अध्ययन नभइकन त्यो गर्न चाहिँ धेरै गाह्रो हुन थाल्यो। र अहिले चाहिँ के भने हुन त अब मैले थाहा भएन है, मान्छेको चाहिँ पहिला 2025 चाहिँ खालि चाहिँ टिमुरेमा मात्रै मान्छे मरेको थियो त्यो ड्राई पोर्टमा 18 है, त अहिले चाहिँ के भने धेरै मान्छे मऱ्यो त्यो बेला 18 अहिले चाहिँ 6,000 बढी रिपोर्टिङ गरेको छ है। अब तलपट्टि मऱ्यो कि मरेन यसपटक चाहिँ यो अर्ली वार्निङ, पहिला चाहिँ एकदम फोनबाट चाहिँ खबर गऱ्यो हामीलाई, हामी चाहिँ बच्यौँ भन्ने थियो, अहिले चाहिँ खबर भयो कि भएन। र अर्को कुरो के भने मान्छेलाई चाहिँ के लाग्यो होला भन्दा कि यति अग्लो चाहिँ बाढी आउँदैन भन्ने चाहिँ लाग्यो होला त्यो, किनभने तिम्रो भने त तपाईँको 50-60 माथि छ क्या खोलाबाट, अनि त्यस्तै स्याप्रो बेसी भने 50-60 माथि छ खोलाबाट है, त्यो त्यस्तो ठाउँमा चाहिँ बाढी चाहिँ ले बिगार्यो, त्यो भए हुनाले धेरै मान्छेले यहाँसम्म त अहिलेसम्म आसेन भनेर अलिकति नेग्लिजेन्स गरेर हो कि अब त्यो चाहिँ थाहा भएन है। अब तर त्यस्ता चाहिँ बाढी चाहिँ पहिला पहिला अब इतिहासमा चाहिँ अब जियोलोजिकल टाइममा चाहिँ त्यस्तो बाढीहरू आएको प्रशस्त इभिडेन्सहरू चाहिँ तपाईँको जेत्रावतीमा चाहिँ चार हाई टेन्सन मुनि चाहिँ 4-5 यति ठुल्ठुला ढुङ्गाहरू छन्, त्यो ढुङ्गाहरू त्रिशुली बगाएर ल्याएको त्यो बेला त्यति ठुलो आउँदो रहेछ होइन। र अर्को चाहिँ के भने हाम्रो चाहिँ हामीले राम्रो अन्डरस्ट्यान्डिङ नभएको चाहिँ हामीलाई जानकारी नभएको बाढी कसरी बग्छ भन्ने कुरो हामीले धेरै थाहा भएन। यसपटकको बाढी के हो भने पछाडि पछाडि फर्केर आउने, पछाडि पछाडि फर्केर आउने त्यस्तो किसिमको भयो यसपटकको बाढी चाहिँ, किन त्यसो भयो धेरै ढुङ्गाहरू ल्याएर उइके हो, त्यसको हाइड्रोलिक्स के हो त्यो त मलाई पनि थाहा छैन, त्यस्तो स्टडी भएको छैन। तपाईँले त्यो बेत्रावतीमा सुरुदेखिको पछाडिसम्मको चाहिँ त्यो भिडियोहरू सामाजिक सञ्जालमा राखेर हेर्नुभयो भने पहिला खोला बगेर तलमा फेरि पछाडि चाहिँ हिँडेर लिएर आएर बस्ने उजाड बनायो।
1: हस् हस् नरेन्द्रजी, यहाँको महत्त्वपूर्ण समयका लागि र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। भूगोलविद डाक्टर नरेन्द्र खनाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: को पैसा सीधे खल्ती वॉलेट मा।
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौ।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: IME गरौ।
2: यो नेपाली रेडियो नेटवर्क
3: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट
6: यति हाम्रो बीचमा वातावरण एवं प्रकोप बीच डाक्टर दीपक विक्रम थापा हामीसँग जोडिनु भएको छ। डाक्टर नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: नमस्ते हजुर।
6: होइन, अब तपाईँ यतिखेर नुवाकोट हुनुहुन्छ, रसुवामा तिब्बतबाट आएको यो निकै ठुलो महाविपत्ति यो बाढीले गर्दाखेरि तहस नहस पारेको छ, यसको बारेमा सुरुमा चाहिँ यो विपत्ति कसरी आउँछ, यो के कारणले आयो, यसको चाहिँ अलिक प्रारम्भिक अनुसन्धानले तपाईँहरूबाट
7: यस्तो छ, यो ट्रान्सबाउन्डर इफेक्ट हो होइन, यो पारिपट्टिबाट चाइनामा भएको अब तिब्बत भनौँ न चाहिँ त्यहाँ भएको कुनै एउटा त्यहाँ घटना घटेको छ होइन, त्यसको अब प्रारम्भिक अनुसन्धानको हिसाबले हेर्दाखेरि चाहिँ त्यहाँ एउटा हिम के अरे अब त्यहाँ एउटा रिभर नै छेकेर बसेको र त्यसले गर्दा पछि त्यो आफूले भारवन क्षमता चाहिँ लुज गरेको हिसाबले भन्ने कुरा छ। तर यथेष्ट प्रमाणहरू नभइसकेको हिसाबले अहिले यसलाई हामीले भनिहाल्न सक्ने अवस्था छैन, तर त्यहाँ कुनै एउटा प्रणाली विकसित भयो जसले गर्दा चाहिँ के भयो त तल्लो तटीय क्षेत्रमा चाहिँ एकदमै ठुलो बाढी आउन थालेको हो। अब इमिडिएटली लगभग अब अहिले हामीले पाएको प्रारम्भिक अध्ययन अनुसार 9 बजेको यता आसपासपट्टिबाट चाहिँ यो बेसरी बाढ क्षेत्र नेपालभित्रपट्टि छिरेको र अब त्यही अनुसारले हामीले बिस्तार माथिको क्षेत्रमा चाहिँ अलिक बढी प्रभाव हुँदै गर्दा पनि तल्लो क्षेत्रमा यो त्रिशुलीसम्म आइपुग्दा पनि यसले चाहिँ ठुलो जनधनकै क्षति गरेको जस्तो अवस्था। अब यहाँ प्रत्यक्षदर्शी सुरक्षाकर्मीहरूले नै भनेअनुसार उहाँहरूले थुप्रै ठाउँमा गएर चाहिँ कुराहरू गर्नुभएको थियो, माइकिङहरू पनि गरिराख्दा पनि अब कतिजनाले चाहिँ योभन्दा अगाडिको जुन प्रारम्भिक हिसाबमा आइराख्दाखेरि चाहिँ सिम्पल आउला भनेर सबै चाहिँ अब पुल छेउमै कन्सन्ट्रेट भएर बसेको अवस्था पनि रहेछ। धेरै माइकिङ गर्दा पनि अब त्यो जनमानसमै त्यतिको हिसाबले चेतना पनि नभइराख्दाखेरि चाहिँ माथि आउन नसक्ने अब यथेष्ट हिसाबमा यतिजना मान्छेको क्षति भएको भनेर अहिले प्रारम्भिक हिसाबमा भन्न सक्ने अवस्था छैन, किनभने नदीमा बहाव पनि नदी आफैमा पानी मात्र नभएर त्यसमा लेदो लगायतका बाक्लो कुराहरू छ, सुरक्षाकर्मीहरू त्यहाँ जान सक्ने अवस्था पनि छैन। तर अहिले अहिले म जुन अब ब्यारेकमा पठाएर यहाँ ब्यारेकमा म कुरा गर्दै गर्दाखेरि चाहिँ अहिलेको तथ्याङ्क चाहिँ के छ भन्दाखेरि अहिले हामीले रेकर्ड गरिराख्दाखेरि लगभग 64 जना चाहिँ यहाँ लिएर आइएको, जसमा चाहिँ 58 जना चाहिँ रेस्क्यु गरेर राखिएको, जसमा चाहिँ 5 जना मेल 1 जना चाहिँ फिमेल चाहिँ अहिले मृत घोषणा भइसकेको भन्ने अहिलेको डाटा छ होइन।
6: अब डाक्टर, जस्तो अब नेपाल यो महाविपत्तिको एपिसेन्टर नै बन्यो होइन, कहिले हामी भूकम्पबाट, कहिले हामी भूकम्पबाट, कहिले हामी बाढीबाट, कहिले हामी अनावृष्टि अतिवृष्टि हरेकको चाहिँ सामना, प्राकृतिक सामना चाहिँ यो देशले गरिराख्नु परेको एउटा बाध्यात्मक परिस्थिति छ। हेर्दाखेरि चाहिँ जस्तो अब तिब्बतबाट त्यति धेरै सङ्केतहरू आइसकेका छैनन् होइन, यो प्रारम्भिक रूपमा अब केही कुराहरू भोलि आउलान् पनि, जुन तवरले जुन रफ्तारले यो आयो, यहाँले भन्दै हुनुहुन्थ्यो माइकिङ गर्दा गर्दै पनि कतिजना चाहिँ बगाएको भन्ने कुरा छ, कतिजना कारणले पनि त्यहाँ चाहिँ बगेको भन्ने कुरा छ, यसलाई तपाईँले चाहिँ कसरी लिनु भएको छ? यो प्राकृतिक विपत्ति प्रकोप चाहिँ यो हिमनदी फुटेर वा चाहिँ यो वा कुनै ड्यामहरू फुटेर वा चाहिँ के भएर यो के हुन सक्छ?
7: अब थुप्रै कुराहरू हुन्छ, यस्तो त एक त हामीसँग हिमनदी एकदमै धेरै सङ्ख्यामा छन् होइन, अब यो टिबेटियन प्लेट्यूमा पनि यति धेरै छन् कि नेपालमा पनि त्यही अनुसारकै छन्, भारतमा पनि त्यही अनुसार जहाँ फुटे पनि आउने नेपालै हो होइन, यो अब टिबेटमा फुटे पनि आउने नेपालै हो, नेपालमै फुटे पनि नेपालमै आउने हो। त्यही भएर हामीसँग माथि चाहिँ गेग्राङ थुप्रेर बसेको र त्यहाँ कुनै एउटा प्रणाली विकसित भएर अब जति पनि अब जतिखेर पनि फुट्न सक्ने हामीसँग ग्लेसियरले कै बढी छ क्या, 40 भन्दा बढी त त्यस्ता खालका जतिखेर नि फुट्न सक्ने हामीसँग त्यस्ता खालका ग्लेसियर लेकहरू छन्। एउटा त्यो ग्लेसियर लेकको कुरा पनि हुन सक्यो, अर्को कुरा के भने माथिल्लो तटीय क्षेत्रमा चाहिँ अलिकति पानी भयङ्कर पर्यो, जसले चाहिँ अब आडी घोटे पानी खालको पर्यो, अनि जसमा चाहिँ त्यो छेउछाउमा भएको भुछिया पनि हुने, त्यसमा भएका बुट्यानहरू पनि अब जुन रुखहरू पनि हुनसक्छ त्यो आफैमा पनि एउटा प्राकृतिक ड्याम जस्तो बन्ने र त्यहाँ पानी चाहिँ बिस्तारै भरिँदै जाने, भरेर गइरहेको अवस्थामा चाहिँ केही समयसम्म त त्यसले भार बहन क्षमता हुँदासम्म त भार बहन क्षमताको आधारमा त्यसले बहन गर्ला, त्यसपछि के हुन्छ भने त्यो आफूले बहन गर्न नसकिसकेपछि त्यो के हुन्छ त फुट्न बाध्य हुन्छ, फुट्न बाध्य भइसकेपछि त्यसले के गर्छ त पोटेन्सियल एनर्जीबाट काइनेटिक एनर्जीमा झर्दै गर्दाखेरि झन् माथिल्लो तटीय क्षेत्रबाट तल्लो तल गर्दा ग्राभिटी फ्लो नै एकदमै हाई हुने भएको भएर त्यसले झन् विध्वंस लिएर आउँछ कि छेउछाउको कुराहरू झन् चिर्दै लिएर आउने र आफूसँग भएको गेग्र्याङहरूसँग पनि बोकेर लिएर आउँछ। त्यही लेदो त्यहाँ माथि भएको घटना अहिले तपाईँले त्रिचुलीमा हेर्नुभयो भने त्यही बाक्लो लेदो अहिले तलतिरसम्म एकदमै आइराख्या छ कि। यही घटनाले पनि के गर्न सक्यो भने अब प्रत्यक्षदर्शी यहाँ सुरक्षाकर्मीहरूको आधारमा चाहिँ के पनि सुनामी नै जस्तो जुन अब नेपालमा नदेखिए तापनि उहाँहरूले फिल गर्नुभएको छ सुनामीकै लेभलमा चाहिँ त्यस्तो देख्न पाइयो सर। एक किलोमिटर टाढाबाट मैले खिच्दा पनि अहिले भनेको लगभग 100 गुणा बढी लेभलमासम्म आइसकेको भन्ने कुरा छ। अब एउटा कुरा चाहिँ के भन्दाखेरि अहिले पछिल्लो समय के प्रब्लम छ भन्दाखेरि अब सुरक्षित वासस्थानमा यहाँ स्थानीय तौरबाट पनि धेरै कामहरू भइसकेका छन्। अब मुख्यमन्त्री लगायत यहाँ अब बागमतीको मुख्यमन्त्री पनि यहीँ आइसक्नु भएको छ, त्यसै गरेर सञ्चार मन्त्री पनि आइसक्नु भएको छ। अब आइडेन्टिफाई चाहिँ यहाँको स्थानीय तौरबाट चाहिँ आयुर्वेदिक हस्पिटलमा लगभग 500 जनालाई अकोमोडेट गर्न सक्ने भन्ने कुरा छ। बिजुरको चाहिँ हाम्रो क्रियापुत्री भवन र त्यस्तै गरेर सुधार केन्द्रमा लगभग 200 जनालाई अकोमोडेट गर्न सकिने लेभलको उहाँहरूले काम गरिराख्नु भएको छ। त्यसै गरेर कोलोनी कभर हलमा 400 जना लगायतको मान्छेहरूलाई अकोमोडेट गर्न सक्ने क्षमता उहाँहरूले अहिले बनाउँदै गर्दै हुनुहुन्छ। त्यसै गरेर त्रिशुली आधारभूत विद्यालयमा चाहिँ लगभग 50 जना अहिले आइडेन्टिफाई भएको क्षेत्रहरू यो 4 क्षेत्रमा चाहिँ अकोमोडेसन सहित छन्। होइन भने लगभग एपिएफ लगायत सुरक्षाकर्मीहरूबाट आएको जानकारी अनुसार र लोकल स्थानीय तौरबाट चाहिँ यहाँ नगरपालिकाकै इनिसिएसनमा पनि लगभग 14 ठाउँ आइडेन्टिफाई भएको छ। त्यो 14 ठाउँ आइडेन्टिफाई भइसक्दा पनि त्यसलाई विभिन्न ठाउँमा लिएर गइराख्नु भन्दा पनि त्यही अनुसारले उहाँहरूले चाहिँ क्लस्टर वाइज एक एक ठाउँबाट लिएर जाँदै गर्नु भइरहेको छ। तर मलाई जहाँसम्म लाग्छ अब अहिले खाना पिउनलाई त्यति इस्यु नहोला आजको हकमा होइन, तर बेलुका सुत्ने अवस्थालाई चाहिँ अब कस्तो भने एकै ठाउँमा हामीले 4-3 जना अकोमोडेट गर्ने भने त कि त अब टुक्सुक बसेर मात्र अड्डिने अवस्था हुन सक्ला होइन, त्यो पनि गाह्रो अवस्था हुने भएको भएर चाहिँ त्यसलाई अलिकति हेर्नु पर्ला भन्ने मलाई लाग्छ।
6: अब जस्तो हजुर त्यो यो विपत्ति चाहिँ अहिलेसम्म नआएको महाविपत्ति हो नेपालको लागि, यस्तो सामना गर्नु पर्यो हो।
7: यो लेभलको जुन लेभलको डिस्चार्ज आइराखेको छ त्यो चाहिँ सम्भवतः मलाई जहाँसम्म लाग्छ हामीसँग रेकर्ड भए अनुसारको चाहिँ यो ठुलै हो। अनि यसले क्याचमेन्ट पनि यति लामो लिएर आएको छ कि त्यो स्ट्रेस उहाँ भएको घटना अहिले हामीले त्रिशुली लगायत चितवनको आसपाससम्म हामीले यसलाई फिल गरिराखेका छौँ होइन। अब दुईटा पुल हामीले लाइफ लाइनको रूपमा लिइरहेको दुईटा पुल समेत हामीले क्षति भएको भनेर आइराखेका छ, एउटा पुलले अर्को पुललाई लगेर हानिरहेको हिसाबले। त्यसले गर्दाखेरि अवस्था चाहिँ यो ठुलै निकै ठुलो स्केलकै हो। जस्तै नेपाल आर्मीले नै हामीले धेरै काम गर्दा हातेमालो लगायतको कार्यक्रमहरू गर्दाखेरि यस्ता खालका कृत्रिम अभ्यासहरू धेरै गरेका छौँ कि, त्यो गरिराख्दा पनि त्यस्ता खालका कुराहरूमा चाहिँ कतिपय हकमा हामीले गरिराख्दाखेरि अब सुरक्षाकर्मीहरू अब एकदमै पानीमा भिजेर यत्रो तत्र हिसाबमा काम गरिराख्नु भएको छ, हेलिकप्टर त्यत्तिकै उड्या छ झर्या छ बस्या छ होइन। अब यहाँ पनि अब स्थानीयको आक्रोश पनि जन अब जायजै छ किनभने अब यति धेरै क्याजुअलिटी छ। अब उहाँहरूले अब कोही त घरको माथि हुनुहुन्छ जुन सुरक्षितै हुनुहुन्छ कि, उहाँहरूले त्यही भएर प्राथमिकताका आधारमा चाहिँ गरिराख्नु भएको छ। आक्रोश सबैलाई आफ्नो व्यक्ति जोगाउनलाई त्यो स्वाभाविक हिसाबमा हो, तर अहिले जति पनि काम भइराखेको छ त्यो चाहिँ सबै के भइराखेको छ भन्दाखेरि प्राथमिकताका आधारमा भइराखेको भएर चाहिँ मलाई जहाँसम्म लाग्छ अहिले उहाँहरूले अब आफूसँग सीमित संसाधन छ हेर्नुहोस् होइन सुरक्षाकर्मी।
6: एउटा कुरा कि डाक्टर साहब जस्तो यसको चाहिँ त्यो लेभलको कुरा गरौँ नि हामीले होइन, यसको त
7: हजुर हजुर
6: जब यो तटीय क्षेत्र एकदमै तल थियो नदीको लेभल हामीले सुरुवातमा हेर्दाखेरि होइन भिडियो सामग्री हेर्दा पनि त्यो यति माथि बढेर आएको छ, यति हाइली त्यो आएको छ जो चाहिँ कल्पना गर्न सकिँदैन किनभने बस्ती त अलिकति माथि थियो हाइटमै थियो होइन, बस्तीलाई समेत त्यसले चाहिँ एकमुष्ट चाहिँ लगेको दृश्य पनि आएको छ र तिब्बतबाट पनि एउटा सिसिटिभी फुटेज सार्वजनिक भएको छ, चीनमा पनि निकै धेरै गाडीको संख्या र मानिसहरूको हतातै भएको त्यो भिडियो चाहिँ सामग्री बाहिर आएको छ होइन।
7: अब
6: यो यो हेर्दाखेरि यो लेभलको अपेक्षा त गर्न सकिँदैन, तर यसबाट चाहिँ हामीले कसरी जोगिन सक्छौँ भन्ने के त्यस्तो हुनसक्छ?
7: अब यस्तो छ हेर्नुहोस्, अब नेपालमा हामीले एउटै मात्र भनेको जुन हामीले भूमिको हिसाबमा प्लानिङ गर्नुपर्ने थियो नि त्यो हामीले जहिले पनि अब स्वभावैले अब मानिसको कस्तो हुन्छ भने खोला किनारमा गएर बस्ती बसाउने त्यो चलनै छ होइन। कतिपय हकमा हाम्रो माथिको यति धेरै गेग्र्याङ थुप्रिया छ, कुनै पनि एउटा प्रणालीले कुनै एउटा विस्फोट गर्न सक्ने अवस्था लिएर आयो भने त्यसले के गर्छ भने तल्लो तटीय क्षेत्रमा गेग्र्याङ बोकेर लिएर आउँछ। र अब हामीले पहिला उता के अरे योभन्दा पहिला पनि हामीले देखिसकेका छौँ होइन, कुन अवस्थाको गेग्र्याङ थुपारेको थियो, 2-3 तलासम्म पनि गेग्र्याङ थुपारेकै अवस्था हो। अहिलेको अवस्थामा पनि लौ त भन्ने नै पहिलाको नदीको जुन सतह छ त्योभन्दा निकै माथि चाहिँ हाम्रो त्यो गेग्र्याङ बोकेर लिएर आएको छ। त्यसले गर्दा पनि अहिले हामीले के हेर्न सक्छौँ भने अब हामीसँग भनेको अब लोकल स्थानीयलाई सबल बनाएर अब जनप्रतिनिधिहरूले पनि त्यो र त्यस्ता ठाउँहरूमा चाहिँ बस्ती बसाउनको लागि चाहिँ नक्सा पासै गरिदिनु भएन, अनि केन्द्रबाट पनि कस्तो हस्तक्षेप हुनुपर्छ जस्तो मलाई लाग्छ भने कुन कुन ठाउँहरूमा बस्न मिल्ने कुन कुन ठाउँहरूमा बस्न नमिल्ने, बस्न मिल्ने ठाउँहरूमा चाहिँ अन्य अरू कुराहरूलाई पनि उहाँहरूले दिने, जस्तै अब पानीको बत्तीको सुविधाहरू दिने, तर त्यो ठाउँहरूमा चाहिँ नदिने गर्न थालिसकेपछि बिस्तारै हामीले डिस्करेज गर्न थाल्छौँ नि त यस्ता ठाउँहरूमा चाहिँ। सो त्यही भएर यस्ता कुराहरूलाई चाहिँ हामीले अब अध्ययन नगरिकन त्यस्ता ठाउँहरूलाई चाहिँ हामीले बनाउन सक्ने अवस्थाहरू रहँदैन. त्यही भएर यसको ठुलै प्लानिङ गरेर यसमा चाहिँ हामीले कुन कुन ठाउँहरूमा चाहिँ अझै पनि हिमनदीहरू थुप्रै रेडी भएर बसेका छन्. कुनै एउटा प्रणाली अब सुन्नमा के पनि आएको छ भने 4.4 हेक्टर स्कुलको भुइँचालो पनि त्यहाँ गएको जुन ठाउँमा प्रारम्भिक ठाउँमा जुन सुरुवाती तौरबाट भएको भन्ने कुरा पनि आइरहेको छ.
6: तिर
7: त्यस्ता खालका ट्रिगरिङ इफेक्टहरू कुनै न कुनै हामीसँग भएका 40 भन्दा बढी

0: दमौली एफएम 94.2 MHz को प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महायज्ञ एवं सिङ्गारिक महाआरतीका संयोजक सुबदार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ? यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
1: 28 वर्ष।
0: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु। र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ र अहिले यो तनहुँको व्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो व्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिङ्गारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
1: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले बोलबमको महिना पनि हो र शिवजी पार्वती महादेवहरूको आराधन गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढ टाढासम्म चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर यी टाढो टाढो जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच्नु भयो।
0: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
1: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो र अनि धर्मको पनि हामी धर्मप्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरू लगाउने
0: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप।
1: फर्स्टमा त हामी अब मन्दिरको नामबाट गरि यहाँ पहिला मन्दिरकै गरिन्छ। हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नुपर्ने छ, ती कामहरूलाई पनि पुरा गरिन्छ र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको जस्तै स्कुलहरू भए, अब खाने पानीका कुवाहरू भए, पानीका धाराहरू, कहीँ कलबोर्डहरू बनाउनु पर्ने छन्, कहीँ सडकहरू बनाउनु पर्ने छन्, ती सबै यथावतहरू त बनाउनु नसकिएला तर पनि फेरि हामीले चाहिँ तीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहाँ हामीले चाहिँ यसको कामहरू
0: गर्ने अक्षय कोष निर्माणको पनि यहाँहरूले एउटा एजेन्डा राख्नुभएको छ। यो कतिको चाहिँ अक्षय कोष निर्माण गर्ने यहाँहरूको योजना हो?
1: अब यो हामीले चन्ददातालाई यति नै चन्दा देऊ यति नै ल्याऊ भनेर हामीले तोकेको छैनौँ। चन्ददाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ र बचेको पैसालाई चाहिँ हामीले फेरि के हुन्छ अक्षय कोषमा चाहिँ राखिदिने हाम्रो चाहिँ गरेको।
0: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ? तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के के छन्?
1: छिर्कनेश्वर मन्दिर अहिले कस्तोमा छ भने दुईतिरबाट चाहिँ खोलो आएको छ, बिचमा मन्दिर छ, मन्दिर छ, यताबाट नि खोलाले हानेको छ, यताबाट नि खोलाले हानेको छ, मन्दिर त बनाइयो, त्यसमा भवन पनि छ र त्यसलाई चाहिँ अब दुईतिर खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने, निकै नै लामो वाल लाउनु पर्ने, बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि। सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ र अरू पनि त्यहाँ थुप्रै कामहरू, गेट छैन मन्दिरको परिसरमा, बार छैन, ऊ तार काँडे तार अथवा कम्पाउन्ड छैन, ती कम्पाउन्डहरू बनाउनु पर्ने छ र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ, त्यसलाई चाहिँ त्यसमा पनि हामीले खर्च गर्छौँ र सबै मन्दिरमा मात्रै होइन जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा हाम्रो टोलमा केही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ।
0: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: यो महायज्ञमा हामीले त

0: क्रम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ, तर चन्ददाताहरूले अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला। हामीले चाहिँ यो 15 लाखभन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ र तर चाहिँ अब चन्ददाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन्। अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर त्यस्तै अग्रसरहरू भइरहेको छन्, काम पनि द्रुत गतिले भइरहेको छ र अब चन्दलाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्द चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटिसम्म सम्भावना छ।
0: त्यसलाई एकपल्ट फेरि भन्नु छ, कम्ती 50 लाखको 15 लाख महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: हामीले अब चन्ददाताहरूसित कति दिन हुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन। अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू त्यहाँका बासिन्दाहरू र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ। प्रचार प्रसार पनि केही कमी गरिएको छैन। छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै टाढासम्मै पुगेका छौँ र उहाँहरूको चाहिँ कतिको चाहिँ अनुगमन हुन्छ र उहाँहरू कतिको चाहिँ मन खोल्नुहुन्छ र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सके तापा धेरै नै अब यो वर्षको टाइमले गर्दा हाम्रो त्यो 1 करोडकै चाहिँ थियो ऊ त लक्ष्य त, तर यो वर्षको कारणले गर्दा वर्ष पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलिक कम हुन्छ कि भनेर चाहिँ हामीलाई चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ।
0: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ?
1: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सुरेश साहबलाई नै हामीले एउटा पत्र दिएको छ, हामीले शान्ति सुरक्षाको लागि र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ। हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ। यस
0: के छ 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन?
1: समेटिएको छ।
0: 10 वटै पालिकाहरू
1: 10 वटै पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यता गइएको छैन, टाढा टाढा त होइन, हामी यता आबु खैरेनीसँगसम्म यता चाहिँ थर्पुसम्म त्यहाँसम्म पुगिएको छ। हामी 10 वटै चाहिँ समेटिएको छैन, त्यसमा गएको छैन र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूलाई सबैले हामीले चाहिँ समेटेका छौँ। उसलाई नगरपा प्रमुखलाई प्लस वडा अध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ।
0: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनुभएका दर्शकहरू र सुनिरहनुभएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न।
1: हाम्रो यो 28 गते

0: मात्र हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सल्लाह गरेको र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
1: खुसी बनाउनुहुन्छ। महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, चौरासी पूजा, अन्नदान, ग्रह शान्ति, पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन् कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ?
0: यो समय भनेको 7 बजेबाट 10 बजे बिहानको समयको,
1: बिहानको समय 7 बजेदेखि 10 बजेसम्म
0: त्यहाँ गएर कसैको श्राद्ध गर्न पाउनुहुन्छ अनि व्रत बन्द गरेर पाइनुपर्नुहुन्छ। चौरासी पूजाहरू लाउन सक्नुहुन्छ। हरेक त्यहाँ यहाँ तपाईँले भन्नुभयो ती एवज चिजहरू चाहिँ त्यहाँ गरिन्छ।
1: 7 बजेदेखि
0: बेलुका बिहान 10 बजेसम्म
1: हरेक दिन
0: त्यही समय त्यो समय त्यसैको लागि राखेको।
1: महायज्ञमा दाताहरूलाई ताम्रपत्र, रजतपत्र, शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ। यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ?
0: यसको मापदण्ड यसरी छ, म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु। 1 रुपियाँदेखि लिएर 499 रुपियाँसम्मको लाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने हो। 400 देखि माथिको रसिद काट्ने,
1: रसिद 400 देखि
0: माथि सबैलाई चाहिँ रसिद पाउनुहुन्छ। अनि त्यसपछि 1000 भन्दा माथिकालाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ,
1: फलहरूले नाम वाचन गरिन्छ,
0: नाम वाचन गरिन्छ, उहाँले यति पैसा चाहिँ प्रदान गर्नुभयो भनेर। अनि 2000 भन्दा माथिको मापदण्डको चाहिँ उहाँ चाहिँ सम्मान गरिन्छ, उहाँलाई
1: सम्मान गरिन्छ।
0: 5000 भन्दा माथिको फोरगेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान सम्मान गरिन्छ। अनि 10000 भन्दा माथिको 1 जनाको नाम शिलालेखमा लेखिन्छ है, राखिन्छ। अनि 15000 भन्दा माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ, लेखिन्छ, शिलालेखमा लेखिन्छ। त्यो शिलालेखमा अब जति भन्छ त्यो शिलालेखमा लेखिँदै जान्छ है। अनि 25000 भन्दा माथिको इच्छाएका 2-3 जना व्यक्तिको चाहिँ शिलालेखमा नाम लेखिन्छ। 50000 भन्दा माथिको फोटोसहित है तिनीहरू चाहिँ 3 जनाको शिलालेखमा नाम लेखिन्छ, व्यक्ति उनीहरूले भनेको अनुसार। अनि ड्रागन फ्रेममा चाहिँ सम्मान पत्र दिइन्छ। 75000 भन्दा माथि दानवीरलाई चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म ल्याउनु,
1: मन्दिरसम्म
0: ल्याउनु, महायज्ञसम्म ल्याउनु चाहिँ बजार परिक्रम गरेर महायज्ञसँग ल्याउने चाहिँ उ छ। अनि 1 लाखभन्दा माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर यात्रा साथ अबिर त्यहाँ के थप्यो, अबिर यात्रा पनि थप्यो र त्यहीँ पञ्ची बाजाका साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ बनाइन्छ, फोटो फ्रेम बनाएर दिन्छ। 1,25,000 भन्दा माथिका दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई सित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ।
1: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
0: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ। हामीले युट्युबहरूमा पनि हालिदिएका छौँ, फेसबुकमा पनि हालेका छौँ, एउटा ग्रुप पनि बनाइएको छ, हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ, खाता पनि हामीले हालिदिएका छौँ। यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ र आशा छ उहाँहरूले पनि पक्कै पनि सत्तु चाहिँ सहयोग गर्नुहुन्छ भन्ने हामीलाई मलाई आशा लागेको छ।
1: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ।

0: जहाँ जुन देशमा रहेर बस्नु भएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ।
1: एकदमै सहयोगको अपेक्षा गरिरहेको छ। जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि, आफ्नो गाउँठाउँको लागि, विकासको लागि उहाँहरूले हेर्छु भनेर भन्डारण पनि भएको छ। कतिपयले त अब हामी के गर्ने, खोइ हामीले केही पनि पैसा हाल्न पाइएन, केमा हाल्ने हामीले, कसलाई कसको नाममा, व्यक्तिको नाममा हालेर त भएन, त्यस्तो त अब दिला नदेला के होला होइन, हामीलाई बिल पनि पाउनु पऱ्यो, हामीले त्यो हरको चाहिँ चिट काटेर, अब 500 भन्दा तलको चाहिँ चिट काटिन्न, हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ, र उहाँको त्यसरी हाले तापनि हामीलाई क्युआरमा पठाउनुहुन्छ, क्युआरमा पठाए पनि, जेमा पठाए पनि हामीलाई चाहिँ
0: बिल काटेर त्यसपछि पठाइदिन्छ,
1: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँ चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ, यहाँ उहाँको परिवारहरू छ भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छौँ।
0: अन्त्यमा दमौली एफएम का श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
1: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु, र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुन म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु। हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला, र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडेकै छ, उहाँहरूले सुन्नु भएकै छ,
0: फेसबुकमा,
1: युट्युबमा, टिकटकमा हामीले प्रशस्त मात्रामा हालिदिएको छ, उहाँहरूले थाहा पाउनु भएकै होला, र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ। र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नुभएको छ, जसले हेर्न सक्नुभएको छैन फेसबुक, युट्युब, एफएमहरू कहीँ सुन्नु सक्नुभएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू, नेटहरू चलाउन जान्नुभएको छ, उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
0: 4 गतिसम्म
1: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वरमा महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा महायज्ञ चल्दैछ, त्यहाँ जाउँ, त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु।
0: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।
1: नमस्कार, म हजुरहरूलाई पनि, यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु, र यो उसमा पनि, यो महायज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ, त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु।
0: हस्
1: हस् नमस्कार।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: मेरो त बहिनीको बिहे आँट्यो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042 9452

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेल्स खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिजो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ अरे नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: हो नि दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98560 79 437।
0: फेरि एकपटक भन त।
1: 98560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवामा संत।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी,

टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नोट

0: 5625025।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 9858007000,
0: 9460404।

वर्लिङको फेस्टिभिटी अफर अब पाउनुहोस् एक वर्षको 200 MBPS इन्टरनेट र नेट टिभी साथमा डुअल ब्यान्ड राउटर नोकिया बिकन 1.1 मेस राउटर र नेट टिभी सेट टप बक्स मात्र रु 1200 प्रति महिनामा शर्तहरू लागू हुनेछन् छिटो भनेकै वर्लिङ।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9842641633, 9817150898, 9864603385।
2: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816066683,
7: 9560443234।
8: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
9: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
8: कुन कुन विषयमा नि?
9: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
8: कक्षा कहिलेदेखि छ?
9: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
10: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
11: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065153322।

यो समय दमौली एफएम को हो। यति बेला मध्याह्न को 12 बजेको छ। इट्स 12 पीएम।

0: और एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बाढ़ीले क्षतिग्रस्त क्षेत्रमा उद्धार र राहत सम्बन्धी खबरबाट भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा आज बिहानैदेखि हवाई तथा स्थल उद्धार तीव्र पारिएको छ। नेपाली सेनाले टिम्बुरेबाट 95 जना हाएको जलविद्युत आयोजनाको टनेलमा फँसेका 7 र 21 जना भारतीय पर्यटक सहित 123 जनाको आज मात्रै सकुशल उद्धार गरिसके त्रिशुली 1 नम्बर सैन्य तालिम केन्द्रमा मुख्यमन्त्री संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र स्थानीय प्रशासनको उच्च स्तरीय बैठकले उद्धार चिकित्सक सहितको स्वास्थ्य टोली र जेनेरेटर पठाउने तथा अवरूद्ध दूरसञ्चार पुनर्स्थापित गर्ने निर्णय गरेको छ। उद्धारका लागि नुवाकोटदेखि चितवनसम्म ठूलो संख्यामा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन्। 11 ट्रक मार्फत 4 सटल राहत सामग्री टिम्बुरे पुर्याइसकिएको छ। बाढ़ीमा परेका 162 जनाको सफेला परेको प्रहरीले जानकारी दिएको छ, जसमा सबैभन्दा बढ़ी चितवनमा 64, धादिङमा 27, नवलपरासी पूर्वमा 26, गोर्खामा 20, नुवाकोटमा 12, तनहुमा 9 तथा रसुवा र नवलपरासी पश्चिममा 2-2 जनाको शव भेटिएको छ। यता नारायणी नदीमा जलसतह घटेसँगै नवलपरासीको सुस्ता गाउँका बासिन्दा भने आज बिहानैदेखि आफ्नो घर फर्किन थालेका छन्। रसुवाको बाढ़ीका कारण डुबानको खतरा बढेपछि स्थानीय 120 घरधुरीका करिब 1457 जनालाई सुस्ता गाउँपालिका 5 बलिनगर स्थित बीपी माध्यमिक विद्यालयमा सारिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह सड़क मार्ग हुँदै बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ प्रस्थान गर्नुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहितको टोली स्थलगत निरीक्षणका लागि निस्केको हो। प्रधानमन्त्रीले आज विशेष गरी विदुर र आसपासका प्रभावित बस्तीहरूको भौतिक क्षतिको अवस्था अवलोकन गर्नुहुनेछ। निरीक्षणका क्रममा स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग छलफल गरी तत्काल राहत वितरण, पुनर्स्थापना र अवरूद्ध पूर्वाधार खोल्न टोलीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ। प्राकृतिक विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ। आज सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि अर्थमन्त्री डाक्टर सोनी मुवाग्ले पुनर्स्थापनाका लागि विश्व बैंकबाट करिब 25 अर्ब रूपियाँको आर्थिक सहायता सुनिश्चित भइसकेको जानकारी दिनुभयो। यसका साथै चीन, भारत, जापान, एसियाली विकास बैंक र आईएफआरसीबाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ। तत्काल उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 अर्ब 34 करोड र गृह मन्त्रालयको कोषमा 1 अर्ब 17 करोड रूपियाँ मौजदात रहेको छ। चालू आर्थिक वर्षको बजेटमा समेत विपद व्यवस्थापनका लागि 10 अर्ब रूपियाँ विनियोजन गरिएकाले रकमको अभाव नहुने अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नु भएको छ। विनाशकारी बाढ़ीबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै संयुक्त राज्य अमेरिकाले 6 करोड 60 लाख रूपियाँ भन्दा बढ़ी 5 लाख अमेरिकी डलर आपतकालीन सहयोगको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार यो रकम क्याथोलिक रिलिफ सर्भिसेज मार्फत प्रभावित क्षेत्रमा आवास, खानेपानी, सरसफाई र राहत सामग्री वितरणमा खर्च गरिनेछ। साथै राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन अमेरिकाले एक विपद प्रतिकार सल्लाहकार समेत खटाउने भएको छ। रसुवामा खोज उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र, राजनैतिक दल, संघ संस्था र निजी क्षेत्रलाई पूर्ण रूपमा परिचालन गरिने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि नेपाली कंग्रेसका सभापति गगन थापाले विपदको सामना गर्न राज्यका साधन स्रोतका साथै निजी क्षेत्र र दलका कार्यकर्ताहरूलाई स्वयंसेवी रूपमा मैदानमा उतार्नुपर्ने बताउनु भएको छ। गृहमन्त्रीले सड़क सफा गर्न र खोजी कार्यलाई तीव्र बनाउन कार्यकर्ता परिचालनको आग्रह गर्नुभएको छ। कामलाई पारदर्शी र द्रुत बनाउन अनुगमन तथा सुझावका लागि एक साझा संयन्त्र बनाउने बारे समेत छलफल भएको छ। बैठकमा सहभागी सबै दलहरूले दलीय स्वार्थभन्दा माथि उठेर विपद व्यवस्थापनमा सरकारलाई सघाउने प्रतिबद्धता जनाएका छन्। नेपाल चीन सीमा स्थित रसुवागढ़ी केरुङ बाढ़ी पहिरोबारे चीनले पूर्व सूचना नदिएको भन्ने भनाईलाई काठमाडौँ स्थित चीनिया दूतावासले भ्रामक र अत्यन्त असत्य भन्दै खण्डन गरेको छ। नेपालतर्फ भौगर्भिक बाँध भत्किएर क्षति पुगेको भन्ने आरोपलाई अस्वीकार गर्दै दूतावासले हिजो बिहान नेपालतर्फ नै गएको हिम पहिरोका कारण सीमा क्षेत्रका दुवै देशतर्फ ठूलो नोक्सानी भएको दावी गरेको छ। विपदको यस समयमा एकअर्कालाई दोषारोपण गर्नुको सट्टा मिलेर उद्धार र राहतमा खटिनुपर्ने भन्दै दूतावासले आरोपले समाधान नदिने र सहकार्यले मात्र जीवन बचाउन सकिने बताएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: ग्राहकलाई 11 केभीमा चार्ज गरी साझासम्म सेवा नियमित गर्ने प्रयास भइरहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिनुभएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनमा काठमाडौँबाट दक्ष प्राविधिक टोली नुवाकोट पुगेको छ भने 220 केभी सब स्टेशन ध्वस्त भएको रसुवामा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत 500 वटा सोलर पावर बैंक पठाउने तयारी गरिएको छ। यस्तै गजुरी गल्छी क्षेत्रमा धादिङ बेसीबाट बिजुली लिने प्रयास भइरहेको छ भने आवश्यकता परे भीमफेदीबाट जेनेरेटर पठाउन तयार राखिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्र उडान भर्न भनिएको छ। जथाभावी उडान गर्दा हवाई ट्राफिक बढ़ेर र दुर्घटनाको जोखिम रहने भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा नुवाकोट गोर्खा धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो। अब हवाई उद्धार गर्दा जिल्ला सुरक्षा समितिको निर्णय अनिवार्य गरिएको छ। सेनाको हेलिकप्टरका लागि स्थानीय सैनिक टोलीसँग र निजी हेलिकप्टरका लागि प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिहरूसँग समन्वय गरेर मात्र उडान भर्नुपर्नेछ। कर्णाली प्रदेशका नवनियुक्त तीनैजना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपाली कम्युनिष्ट पार्टी नेकपाका समानुपातिक सांसदहरू मिलन खड्का कल्याणी खड्का र जमकेत लामालाई शपथ गराउनु भएको हो। जस अनुसार मिलन खड्काले भौतिक पूर्वाधार तथा शहरी विकास, कल्याणी खड्काले उद्योग पर्यटन वन तथा वातावरण र जमकेत लामाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। आफ्नै दलभित्रको आन्तरिक विवादका कारण मुख्यमन्त्री मंगल बहादुर शाहीले सरकार गठन भएको झण्डै 1 महिनापछि मात्र मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। नेपाली कंग्रेसको आधिकारिकता विवाद र महाधिवेशन कार्यथालिका रोक्न माग गर्दै शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनवाई हुँदैछ। न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासमा पेशी तोकिएको हो। विशेष महाधिवेशनबाट कानूनी मान्यता पाएका सभापति गगन थापा पक्षले नयाँ महाधिवेशनको तयारी गरेपछि देउवा पक्षका नेता पूर्णबहादुर खड्का र दीपक खड्काले सर्वोच्चमा निवेदन दिनुभएको थियो। यसअघि नै मुद्दा पुनरावलोकनको अनुमति पाइसकेकाले नयाँ महाधिवेशन रोक्न देउवा पक्षको माग छ। आज सर्वोच्चले अन्तरिम आदेश जारी गरे महाधिवेशन अन्यलमा पर्नेछ भने आदेश नआए कार्यतालिका अघि बढ्नेछ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बाढी पहिरो पछि तिब्बत स्थित केरुङ बन्दरगाह आसपासका जोखिमयुक्त क्षेत्रबाट 369 जना चिनिया नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। चीनको सिगात्से स्थित केरुङ काउन्टीमा खटिएका 26 जना सीमा प्रहरी

0: टोलीले बन्दरगाहको 14 किलोमिटर दायराभित्र रहेका बासिन्दाहरू बस्तीहरू खाली गराएको हो। विपत्तिको जोखिमलाई ध्यानमा राख्दै पूर्व सावधानी स्वरूप 327 जनालाई काउन्टीकै सुरक्षित ठाउँमा र 42 जनालाई केरुङ टाउनसिपमा स्थानान्तरण गरिएको चिनिया अधिकारीहरूले जनाएका छन्। यसअघि बन्दरगाह नजिकका सबै जोखिमयुक्त गाउँहरू पूर्ण रूपमा खाली गराइएको छ। र अन्त्यमा एउटा खेल खबर। अस्ट्रेलियाको डर्बिनमा जारी T20 सिरिजमा किङ्सम्यान एकाडेमीले नेपाल एलाई जितका लागि 198 रनको बलियो लक्ष्य दिएको छ। मरारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको किङ्सम्यानले सोहान जयसूर्याको 67 रनको मदतमा निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको हो। नेपालका लागि नारायण जोशीले 2 तथा राशिद खान पवन सराफ र कुशल भुर्तेलले 1-1 विकेट लिए। अहिले नेपालले जब आफै ब्याटिङ गरिरहेको छ, ताजा अवस्थामा नेपालले 16.1 ओभरको खेल सकिँदा 6 विकेटको क्षतिमा 140 रन बनाएर खेलिरहेको छ। जारी सिरिजमा शुरूआती 2 खेल हारिसकेपछि लगातार 2 खेल जितेको नेपाल आज किङ्सम्यानलाई हराउँदै लगातार 3रो जितको खोजीमा रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन। राहत सामग्री टिमुरे पुर्याइयो। प्रधानमन्त्री शाह स्थलगत निरीक्षणमा, विपद सामना गर्न सर्वदलीय सहमति। बाढ़ी पीड़ितको उद्धार र राहतका लागि 25 अर्ब सहायता सुनिश्चित, अमेरिकाले $5,00,000 सहयोग गर्ने। बाढ़ीको पूर्व सूचना नदिएको आरोपमा चीनको खण्डन, दोषारोपण छाडेर उद्धार कार्यमा लाग्न आग्रह। वैकल्पिक प्रसारण लाइन मार्फत नुवाकोट र त्रिशुली क्षेत्रमा विद्युत सुचारू। रसुवामा 500 सोलर पावर बैंक पठाइने। उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वय अनिवार्य। केरुङ बन्दरगाह आसपासका 369 चिनिया नागरिकलाई सुरक्षित स्थानमा सारियो र T20 सिरिजमा किङ्सम्यानद्वारा नेपाल सामु 198 रनको लक्ष्य प्रस्तुत। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: दमोलिया FM 94.2 समुदायको आवाज।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 मा पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
2: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।

0: सामाजिक सञ्जाल री छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई मैले देखो
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 98063434

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास 3 प्रशासन चोक, दमौली।
2: पूजा पुकार एउटा उदाहरणीय प्रेम जोडी लाग्थ्यो यिनीहरूको जस्तो चोखो प्रेम दुनियाँमा कसैको छैन। पुकारले पूजालाई गर्ने माया, पूजाले पुकारलाई गर्ने विश्वास, आहा साँच्चीकै लोभ लाग्दो।
3: उनीहरू एकअर्काको साथमा निकै खुसी थिए, तर एक दिन उनीहरूको खुसीमा खै कसको आँखा लाग्यो कुन्नी, पुकार एक्कासी बिरामी पर्यो। अन्तिम अवस्थाको ब्रेन ट्युमर देखियो। त्यही बेला पूजालाई अमेरिकन सिटिजन भएको केटासँग विवाह गर्न परिवारबाट चर्को दबाव। एकातिर पुकार छ, जो मृत्यु पर्यन्त आफ्नो प्रेमलाई अमर बनाउन चाहन्छ। अर्कोतिर पूजा, जो मृत्यु कुरिरहेको प्रेमीको माया र पारिवारिक कर्तव्यको बोझले थिचिएकी छ।

0: चाहिँ किन यस्तो गर्छौ के? किन यति धेरै चेन्ज भएको के तिमी? किन यति धेरै चेन्ज भएको?
1: तपाईँ किन आफ्नो मात्रै कुरा गर्नुहुन्छ के? एकचोटि मेरो ठाउँमा त बसेर हेर्नु, मैले पनि त घर परिवार हेर्नु पर्यो। बाबाको सपनाको कुरा छ, भविष्यको कुरा छ, कि तपाईँसँगै बाँच्न पाउनु पर्यो, कि दुवैजना मर्नु पर्यो, होइन भने अर्को बाटो के छ के?
0: म तिम्रो सिन्दुरको बाटो छेक्दिन पूजा, तर म वास्तवसम्म मलाई साथ दे, मलाई साथ दे।

मेरो हालत यस्तो छ, हामी सबैलाई हेर्छु भनिया छ। अमेरिकाको ग्रिन कार्ड पाएको केटो छोडेर त खालि पुकार पुकार मात्रै भन्छिस् होइन, खालि पुकार पुकार मात्रै भनेर त बसिरहने हो भने एक दिन म झुन्डेर मर्छु।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: व्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: व्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 83
4: 98 560 43 234।

घाग्रो ठीक छ घाग्रो केटीहरूको 50

हल्लेर आउने भने हल्लेर आउने भन्नु अर्का

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
1: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
1: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
1: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
1: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
1: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।

0: समीचो चौदह के में बोधे लोटरी पर दी रो बैंगे ने विवरण पी विषय मुई खातर खाई हमरो
1: खाई खाई बहु कोई लोटरी भर दिलवा
2: आंगी समीचो लोटरी पर दी हूँ छामता ही गुदी
1: भर दी आ भर दी बल लोटरी खाली पर दी बा सहेली मैसेज व्हाट्सएप फेसबुक बाइबर खाने बने खाई विषय खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आ रही सुमी बैंक आप ही बने आ रही
3: सतर्कता ना ठग दी ते क्या बचे ना
2: सिद्धार्थ बैंक क्या रे जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
5: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ
6: डेंगूबाट बच्ने उपायहरू शुद्ध झुलको प्रयोग गर्नुहोस्
5: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्
6: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्
5: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटी सफा गर्नुहोस्
6: वरपर पानी जम्न नदिनुहोस्
5: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस् डेङ्गु रोगका लक्षणहरू
6: अत्याधिक पेट दुख्नु तारन्तार बान्ता हुनु बान्तामा रगत देखिनु दिशामा रगत देखिनु नाक वा गिजाबाट रगत बग्नु अत्याधिक आलस्यता बैचनी वा चिटचिटापन हुनु
5: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला
6: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ
7: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
8: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
9: दाजुभाइको के को गफ गफ हुँदैछ
7: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
9: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
7: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
9: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 मोबाइल नम्बर 98083 80384 98046

0: World Link festivity offer. अब pound host एक वर्ष को 200 Mbps internet और net TV साथ में dual band router, Nokia Beacon 1.1 mesh router और net TV set up box. मात्र रूप 12 से प्रति महीना में. सर्थहरू लागू होने चाहिए. छिटो बने गई World Link.
1: दमोलिया FM 94.2 समुदाय को आवाज.
2: अनुजी, अजूर को business loss भाई देखी. अजूले आपनो property बेच्नको लागि टेन्डर आह्वान जुन गर्नुभएको थियो यसको आज हामी ओपनिङ गर्दैछौँ. आफ्टर ओपनिङ दिस टेन्डर एभ्री वान नोज द्याट हाइएस्ट पेमेन्ट ह्याज बिन डन बाई युनिक वाइल्ड लाइफ रिसोर्ट, सो द प्रोपर्टी विल बी ह्यान्ड ओभर टु युनिक वाइल्ड लाइफ रिसोर्ट एन्ड कङ्ग्रेट्स टु इन्टायर टिम अन टुडे टेन्डर ओपनिङ प्रोग्राम. अल द प्रोपर्टी विल बी ह्यान्ड ओभर टु हिम एन्ड आई से एभ्री वान सरी. ल, यहाँ साइन गर्नुहोस् र तपाईँको प्रपर्टी घरबाहेक आजको दिनदेखि उहाँको हुन्छ.

हेलो म्याम, नमस्ते। म अनुजीको वकिल बोल्दैछु। उहाँले आफ्नो नाममा रहेको प्रपर्टी हजुरको नाममा हकदाबी गरिदिनु भएको, त्यो चाहिँ पारित भएको छ।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5160।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460 40 300।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: बाइक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5852 र 9806-15332।
2: दमौलिया FM 94.2 समुदायक

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 98-41-12-07-40।
2: ए बहिनी, घर त चिटिक्कै बनाएछौ, हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
2: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
0: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
2: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98-16-16-13-26, 98-4-63-056-05, 98-19-11-36-27, 65-65-0

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली।
5: प्रोपाइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-54-059। मोबाइल नम्बर 9803-80-384, 9846-37-39-1।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: मिशन
1: इट्स अ गोल
2: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेशन हर एक जेनेरेशन
3: हिमस्टार फर अ कम्प्लिट होम
4: दमोलिया FM 94.2 समुदाय को आवाज
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रेखुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
6: मगर इलेक्ट्रोनिक्स भ्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
5: 9805800700
6: 9846040304

0: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
1: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
1: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
1: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
1: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
1: जनहितका लागि नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा तनहुँ।
2: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
3: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
2: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
3: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
2: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
3: व्यास 3 प्रशासन चोक दमौली।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला अपराह्नको 4 बजेको छ।
0: इट्स 4 पीएम।

0: हंसला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो। यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-272।

0: त्यो दाँतले त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना, रोल्पाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनिचौर रोल्प में जानुहोस् निको हुना।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबीसै घंटा तपाईकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरेदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9800594652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
5: आँखा शिविर बस्ने सम्बन्धी सूचना,
6: तेलगङ्गा आँखा प्रतिष्ठान गौशाला काठमाडौँ, तेलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको संयुक्त आयोजना द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा र विभिन्न स्थानीय निकायको संयोजकत्वमा एक दिने मोतीबिन्दु छनौट सहित वृहत आँखा शिविर तपसिलको मुख्य स्थानमा सञ्चालन गरिने भएकोले आँखाका सम्पूर्ण बिरामीहरूले आँखाको चेक जाँच गराई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ।
5: मिति 2083 भदौ 13 गते शनिबार, रोल्पा नगरपालिका 10 नम्बर ओडा कार्यालय भवन धवाङ रोल्पा, स्थानीय आयोजकहरू रोल्पा नगरपालिका लिबाङ रोल्पा, 10 नम्बर ओडा कार्यालय धवाङ रोल्पा र स्वास्थ्य चौकी धवाङ रोल्पा।
6: 2083 भदौ 18 गते बिहिबारका दिन रोल्पा नगरपालिका 7 नम्बर ओडा कार्यालय भवन माणिचौर रोल्पामा, स्थानीय आयोजकहरू रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा 7 नम्बर ओडा कार्यालय माडीचौर रोल्पा नगरपालिका र निरेसो उपशाखा माडीचौर रोल्पा।
5: मिति 2083 भदौ 20 गते शनिबार, त्रिवेणी गाउँपालिका 5 नेरपा स्वास्थ्य चौकी जुगार रोल्पा, स्थानीय आयोजकहरू 5 नम्बर ओडा कार्यालय त्रिवेणी गाउँपालिका निरेसो उपशाखा जुगार रोल्पा र नेरपा स्वास्थ्य चौकी जुगार रोल्पा।
6: 2083 भदौ 21 गते आइतबार, माडी गाउँपालिका 6 मिनाही स्वास्थ्य चौकी कोर्सेबाङ रोल्पामा, स्थानीय आयोजकहरू 6 नम्बर ओडा कार्यालय माडी गाउँपालिका मिनाही स्वास्थ्य चौकी कोर्सेबाङ रोल्पा र निरेसो उपशाखा कोर्सेबाङ रोल्पा।
5: मिति 2083 भदौ 22 गते सोमबार, माडी गाउँपालिका 2 घरती गाउँ स्वास्थ्य चौकी घरती गाउँ रोल्पा, स्थानीय आयोजकहरू 2 नम्बर ओडा कार्यालय माडी गाउँपालिका र निरेसो उपशाखा घरती गाउँ रोल्पा। मिति 2083 भदौ 23 गते मंगलबार, परिवर्तन गाउँपालिका दिन निरेसो उपशाखा भवन बागमारा रोल्पा, स्थानीय आयोजकहरू 3, 4 र 5 नम्बर ओडा कार्यालय परिवर्तन गाउँपालिका र निरेसो उपशाखा बागमारा रोल्पा। मिति 2083 भदौ 24 गते बुधबार, परिवर्तन गाउँपालिका 2 राङ्सी स्वास्थ्य चौकी राङ्सी पोखरा रोल्पा, स्थानीय आयोजकहरू 2 नम्बर ओडा कार्यालय परिवर्तन गाउँपालिका र राङ्सी स्वास्थ्य चौकी राङ्सी रोल्पा।
6: भदौ 25 गते बिहिबार, रोल्पा नगरपालिका 6 कोटगाउँ स्वास्थ्य चौकी रोल्पामा, स्थानीय आयोजकहरू रोल्पा नगरपालिका लिबाङ रोल्पा कोटगाउँ स्वास्थ्य चौकी रोल्पा, 6 नम्बर ओडा कार्यालय कोटगाउँ रोल्पा र निरेसो उपशाखा कोटगाउँ रोल्पा।
5: मिति 2083 भदौ 26 गते शुक्रबार, तेलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पा, स्थानीय आयोजकहरू तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, नयाँ भवन, रोल्पा, नेरेसो जिल्ला शाखा, रोल्पा।
6: 2083 भदौ 27 गते शनिबार तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पामा। स्थानीय आयोजकहरू तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, नयाँ भवन, रोल्पा, नेरेसो जिल्ला शाखा, रोल्पा। आँखा शिविरका सेवाहरू, निःशुल्क आँखा परीक्षण, आवश्यक परेका बिरामीलाई निःशुल्क औषधि वितरण गरिनेछ। आवश्यक परेका बिरामीहरूलाई सहुलियत दरमा चस्मा वितरण गरिन्छ। उक्त शिविरमा छनौट गरिएका मोतिया बिन्दु भएका बिरामीहरूलाई तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको नयाँ भवनमा यही मिति 2083 भदौ 27 र 28 गते तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौँको वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टरद्वारा अपरेशन गरिनेछ। एसआईसीएस विधिबाट निःशुल्क र पीएचसीओ अत्याधुनिक मेसिनबाट सहुलियत दरमा अपरेशन गरिनेछ। थप जानकारीको लागि तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको सम्पर्क फोन नम्बर 086-44-179-98-605-30-365 र 98-624-15-347 सम्पर्क गर्नुहोला। आयोजक तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौँ, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेड क्रस।

0: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा शत प्रतिशतसम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषा तर्फ अंग्रेजी जापानीज कोरियन भाषा का बेसिक देखि एडवांस सम्म का कोर्स
1: कंप्यूटर तर्फ बेसिक डिप्लोमा र एडवांस डिप्लोमा
0: शिक्षक सेवा आयोग का प्रावि निवाबी मावी र शिक्षक लाइसेंस
1: लोक सेवा तर्फ खरीदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिंग का संपूर्ण कोर्स
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
1: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारी का लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894993412।
0: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोडा हिदाङ।
2: आइया मम्मी दादु क्यो म त खाना खान नि सक्दिन।
3: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
3: के हुने नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
4: के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
3: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्।
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरेदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
3: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक घोराई 15 हॉस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 0825903050 र मोबाइल नंबर 9858043122 र 9858043123।
4: B&B डेंटल क्लिनिक घोराही 15 दाङ।
5: मेरो कपाल पनि झरिराखेको छ लामो समय।

0: को उपचार अब हाम्रै सुन्दर शहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर शहर घोराहीमा टाङ पाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: होइन, साँच पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सोरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरोमा पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदैन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खाने नपकाइकन बसे कि?
3: चार पर्व आउन लागिसक्यो, सुनका घर गहना किन्दिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासी लोग भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदै छ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: ल उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तैयार गरिन्छ। नया गहना संग पुराना गहना सट्टा पट्टा पनि गरिन्छ।
2: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्व को अवसर में विशेष छूट को व्यवस्था पनि गरिएको छ नि।
1: प्रोप्राइटर तिलक रसाइली,
2: सम्पर्क मोबाइल नम्बर 98-631-593, 98-119-39-535।
4: बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा, 98-631-593, 98-119-39-535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
5: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा

0: व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
1: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
2: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खोलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गते देखि 2083 4 महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 5 महिना 3 गते भर्ना फारम 2083 5 महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गते देखि कक्षा सञ्चालन 2083 5 महिना 15 गते बाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129903 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
2: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
1: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 9860-81-90-20 प्रशासन शाखा 9844-900-008 9868-63-90-47 लेखा शाखा

0: तपाईँ पाइल स्रोतबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, चिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
1: अनुहारको चाहे फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, एउटी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घर तुलसीपुर दाङ,
0: र गोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
1: सम्पर्क मोबाइल 98578121105,
0: 98479020802,
1: 98095826605
0: र 98103940।
2: रोल्पा जिल्ला विद्यालय स्तरीय कराते प्रतियोगिता 2083 स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा सहित जिल्ला कराते महासंघ रोल्पाको आयोजनामा प्रथम रोल्पा जिल्ला विद्यालय स्तरीय कराते प्रतियोगिता यही मिति 2083 साल भदौ 12 गतेदेखि 14 गतेसम्म रोल्पा नगरपालिका सार लिबाङ रोल्पामा सञ्चालन हुन गइरहेको हुँदा उक्त प्रतियोगितामा सम्पूर्ण खेल प्रेमी, अभिभावक, विद्यार्थी तथा महानुभावहरूलाई उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौ। प्रतियोगितामा समावेश 14 समूह, क्याडेट समूह, पुरुष तर्फ 22 केजी, 27 केजी, 32 केजी, 37 केजी, 42 केजी र प्लस 47 केजी एकल काता, महिला तर्फ 30 केजी, 25 केजी, 30 केजी, 35 केजी, 40 केजी र प्लस 45 केजी एकल काता।
3: जुनियर समूह पुरुष तर्फ 42 केजी, 47 केजी, 52 केजी, 57 केजी र 62 केजी एकल काटा, महिला तर्फ 40 केजी, 45 केजी, 50 केजी, 55 केजी र 60 केजी एकल काटा।
2: विजय हुने खेलाडी तथा टिमहरूलाई प्रमाण पत्र, मेडल र ट्रफीको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि अध्यक्ष कृष्ण कुमार खर्ती मगर, मोबाइल 97464-17742,
2: उपाध्यक्ष टिकाराम बुढा मगर, सम्पर्क मोबाइल नम्बर 98686-62173 र खेल संयोजक लोकेन्द्र खर्ती मगर, सम्पर्क मोबाइल नम्बर 98476-7381। खेल हुने मिति 2083 साल भदौ 12 गतेदेखि 14 गतेसम्म, स्थान रोल्पा नगरपालिका 4 दिवाङ रोल्पा,
3: आयोजक जिल्ला कराते महासंघ रोल्पा।
0: के तपाई स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार विमाल हुनुहुन्छ।
5: डाक्टर कमल रङ शाही द्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डी फोर पुरा रौतक एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
6: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
8: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाथ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छाती संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा छेपेको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
6: काउन्टाउन दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पत्ता मुटुको समस्या बाल बालिका देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
7: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
6: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
7: जसका लागि मोबाइल नम्बर छ 9858443123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
6: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
9: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
10: होइन के भएको छ र तपाईँलाई
9: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
10: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
11: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
9: द्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड बात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
11: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
9: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
11: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
12: कैया बद्दी मेरो त दाद्दु खिलो के गर्ने होला अब
13: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसक्यो निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
14: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड गोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
13: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटका खाएको खाइ गर्छन् के होला र निको
14: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत टल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाबी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झुट्न नपर्ने गरी लगाउने दाँतमा खुल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई

दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झुट्न नपर्ने गरी लगाउने, दाँतमा खुल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई

0: मौली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक

0: डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9842641633, 9817150898, 9864603385।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856703119।

0: Willingo festivity offer. Aba pound host 1 barsa ko 200 Mbps international net TV sath ma dual band router Nokia Beacon 1.1 mesh router ra net TV set up box matra ru 1200 prati mahina ma sarth haru lagu hune chan. Chito bhanekai Willing.
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तिन बनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना, वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3 तनाव।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-000।
4: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश।
5: सिद्धार्थ बैंक, संबंध सदैव भरिलाई।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयाकी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर

2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू: विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ, गण्डकी प्रदेश, नेपाल।

0: Willingo festivity offer. Aba pound host 1 varsha ka 200 Mbps international net TV sath ma dual band router Nokia Beacon 1.1 mesh router ra net TV set up box matra ru 1200 prati mahina ma shart haru lagu hune chan chito banekai Willing
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
2: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
2: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
2: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97 59 49 80 र 98 29 15 77 13 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 0

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 9058800700,
2: 9460403614।

0: बहिनी काजल लाको
1: गर्जन
0: लाग्नु भएको
2: हजुर हो नि
0: समय खराब छ रात पनि लागिसक्यो उजिल नहुँदै हिँड्नु हुँदैन बरु रतन नाच्न है
1: हुन्छ हुन्छ ल जाउँ जाउँ जाउँ जाउँ

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
3: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 0 58 00 700,
0: 98 4 60 40 344।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658363715 र 9814127040।

0: दमौली एफएम 94.2 MHz को प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महाइक एवं सिंगारिक महाआरतीका संयोजक सुबदार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ? यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
1: 28 वर्ष।
0: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु। र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ र अहिले यो तनहुँको व्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो व्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिंगारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
1: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले बोलबमको महिना पनि हो र शिवजी पार्वती महादेवहरूको आराधना गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढा टाढासम्म चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर यी टाढा टाढा जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच्नु।
0: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
1: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो र अनि धर्मको पनि हामी धर्मप्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरू लगाउने,
0: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप।
1: फर्स्टमा त हामी अब मन्दिरको नामबाट गर्दाखेरि पहिला मन्दिरकै गरिन्छ, हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नुपर्नेछ, ती कामहरूलाई पनि पुरा गरिन्छ र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको जस्तै स्कुलहरू भए, अब खाने पानीका कुवाहरू भए, पानीका धाराहरू, कहीँ कलबोर्डहरू बनाउनु पर्ने छन्, कहीँ र सडकहरू बनाउनु पर्ने छन्, ती सबै यथावतहरू त बनाउनु नसकिएला तर पनि फेरि हामीले चाहिँ तीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहाँ हामीले चाहिँ यसको कामहरू गर्ने
0: अक्षयकोष निर्माणको पनि यहाँहरूले एउटा एजेन्डा राख्नुभएको छ। यो कतिको चाहिँ अक्षयकोष निर्माण गर्ने यहाँहरूको योजना हो?
1: अब यो हामीले चन्ददाताले यति नै चन्दा देऊ यति नै ल्याऊ भनेर हामीले तोकेको छैन। चन्ददाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ, बचेको पैसालाई चाहिँ हामीले फेरि के हुन्छ अक्षयकोषमा चाहिँ राखिदिने हाम्रो चाहिँ गरे।
0: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ? तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के के छन्?
1: छिर्कनेश्वर मन्दिर अहिले कस्तोमा छ भने दुईतिर चाहिँ खोलो आएको छ, बिचमा मन्दिर छ, मन्दिर छ, यताबाट नि खोलाले हानेको छ, यताबाट नि खोलाले हानेको छ, मन्दिर त बनाइयो, त्यसमा भवन पनि छ र त्यसलाई चाहिँ अब दुईतिर खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने, निकै नै लामो वाल लाउनु पर्ने, बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि। सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ र अरू पनि त्यहाँ थुप्रै कामहरू, गेट छैन मन्दिरको परिसरमा, बार छैन, ऊ तार काँडे तार अथवा कम्पाउन्ड छैन, ती कम्पाउन्डहरू बनाउनु पर्ने छ र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ, त्यसलाई चाहिँ त्यसमा पनि हामीले खर्च गर्छौँ र सबै मन्दिरमा मात्रै होइन, जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा हाम्रो टोलमा केही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ।
0: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ तर चन्ददाताहरूले अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला हामीले चाहिँ यो 15 लाख भन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ र तर चाहिँ अब चन्दादाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन् अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर त्यस्तै अग्रसरहरू भइरहेको छन् काम पनि द्रुत गतिले भइरहेको छ र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्द चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटिसम्म सम्भावना छ
0: त्यसलाई एकपल्ट फेरि भन्नुहोस् कम्ती 50 लाखको 15 लाखभन्दा होइन महाआज्ञामा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ
1: हामीले अब चन्दादाताहरूसित कति दिनुहुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू त्यहाँका बासिन्दाहरू र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ प्रचार प्रसार पनि केही कमी गरिएको छैन छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै नै टाढासम्म पुगेका छौँ र उहाँहरूको चाहिँ कत्तिको चाहिँ अनुगमन हुन्छ र उहाँहरू कत्तिको चाहिँ मन खोल्नुहुन्छ र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सकेत अब धेरै नै अब यो वर्षको टाइमले गर्दा हाम्रो त्यो 1 करोडकै चाहिँ थियो उयो त लक्ष्य त तर यो वर्षाको कारणले गर्दा वर्षा पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलिक कम हुन्छ कि भनेर चाहिँ हामीले चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ
0: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ
1: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सुरेश साहबलाई नै हामीले एउटा पत्र दिएको छ हामीले शान्ति सुरक्षाको लागि र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ यस
0: के छ 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन
1: समेटिएको छ
0: 10 वटै पालिकाहरू
1: 10 वटै पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यतातिर गइएको छैन अलिक टाढा त होइन हामी यता आगो खैरेनीसँगसम्म यता चाहिँ थर्पुसम्म त्यहाँसम्म पुगिएको छ हामी 10 वटै चाहिँ समेटिएको छैन त्यसमा गएको छैन र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ समेटेका छौँ उसलाई नगरपा प्रमुखलाई प्लस वडाध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ
0: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनुभएका दर्शकहरू र सुनिरहनुभएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न
1: हाम्रो यो 28 गतेबाट 4 गते भदौ 4 गतेसम्म साउन 28 भदौ 4 गतेसम्म हाम्रो कार्यक्रम छ 28 गते भदौ साउनको 28 गते हामीले चाहिँ कलश यात्रा निकाल्छौँ 10 बजी टाइम छ हाम्रो त्यहाँबाट निकालेर चाहिँ हामी आएर चाहिँ एउटा सभा क्लोजमा आएर चाहिँ परिणत हुन्छौँ कलश यात्रा गरेर त्यहाँ चाहिँ सबैजनालाई आमन्त्रित गरिएको छ सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँड्नेछन् त्यसमा र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजीबाट कार्यक्रम सुरु हुन्छ 7 बजीबाट चाहिँ कार्यक्रम सुरु भएपछि बिचमा अलिकति 10 बजीसम्म हुन्छ र अनि खानाको लागि एकछिन टाइम रोकिन्छ र त्यसपछि 10 बजीबाट फेरि पछि 5 बजीसम्म चाहिँ प्रोग्राम हुन्छ 5 बजेपछि फेरि 7 बजीसम्म चाहिँ एकछिन रोकिन्छ त्यति बेला खानपानको लागि र अनि त्यसपछि केही रेस्टको लागि अनि त्यसबाट 7 बजीबाट 10 बजीसम्म फेरि हाम्रो चाहिँ भजन कीर्तनहरू आरतीहरू गरिन्छ र एकदम रूपले हाम्रो चाहिँ 3 गतेसम्म चल्छ 3 गते चाहिँ हाम्रो लक्ष्य हुन्छ प्रोग्राम छ त्यसपछि
0: लक्ष्यवर्ती प्रज्वलन 3 गते भनेर चाहिँ भन्नुभएको छ कार्यक्रममा तय गरिएको छ यो कस्तो कार्यक्रम हो
1: यो 3 गते चाहिँ अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्ष्यवर्ती भनेर बढाएका छन् उहाँहरूले चाहिँ कस्तो किसिमबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू पनि यिनीहरू उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले नै गर्ने हामीले गर्ने होइन यो चाहिँ गुरुजीहरूबाटै गराउने हो यसबाट
0: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिंहारिक महाआरती कस्तो हुनेछ?
1: सिंहारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेव ज्यूबाट चाहिँ बिच बिचमा चाहिँ अब वाचन वाचक हुन्छ, वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ, त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिँगारी गरेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ किसिमको चाहिँ त्यहाँ अब भक्ति भजनहरू र सिँगारी कार्यक्रम चाहिँ चल्छ।
0: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ, उहाँलाई कथा वाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो?
1: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सम्झ गरेको हो र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
0: खुसी खुसी बनाउनुहुन्छ। महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, चौरासी पूजा, अन्नदान, ग्रह शान्ति, पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन्। कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ?
1: यो समय भनेको 7 बजेबाट 10 बजे बिहानको समयको,
0: बिहानको समय 7 बजेदेखि 10 बजेसम्म
1: त्यहाँ गएर कसैको श्राद्ध गर्नु प्रयोग गर्न पाउनुहुन्छ अनि व्रत व्रत बन्द गरेर पाइनु पाउनुहुन्छ, चौरासी पूजा लाउन सक्नुहुन्छ, हरेक त्यहाँ यहाँ जे तपाईँले भन्नुभयो ती एवज चिजहरू चाहिँ त्यहाँ गरिन्छ।
0: 7 बजेदेखि
1: बिहान 10 बजेसम्म
0: हरेक दिन
1: त्यही समय त्यसैको लागि राखेको।
0: महायज्ञमा दाताहरूलाई ताम्रपत्र, रजतपत्र, शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ, यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ?
1: यसको मापदण्ड यसरी छ, म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु। 1 रुपियाँदेखि लिएर 479 रुपियाँसम्मको लाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने हो,
0: खसाल्ने
1: 400 माथिको रसिद काट्ने,
0: रसिद 400
1: माथि सबैलाई चाहिँ रसिद पाउनुहुन्छ अनि त्यसपछि 1000 माथिकालाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ,
0: नाम वाचन गरिन्छ
1: उहाँले यति पैसा चाहिँ प्रदान गर्नुभयो भनेर अनि 2000 माथिको मापदण्डको चाहिँ उहाँ चाहिँ सम्मान गरिन्छ, उहाँलाई
0: दोसल्ला उडाएर सम्मान गरिन्छ।
1: 5000 भन्दा माथिको फोरगेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान सम्मान गरिन्छ अनि 10000 माथिको एकजनाको नाम शिलालेखमा लेखिन्छ है राखिन्छ अनि 15000 माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ लेखिन्छ शिलालेखमा लेखिन्छ त्यो शिलालेखमा अब जति भन्छ नि त्यो शिलालेखमा लेखिँदै जान्छ है अनि 25000 माथिको इच्छाएको 2000 व्यक्तिको चाहिँ
0: शिलालेखमा
1: नाम लेखिन्छ 50000 माथिको फोटोसहित है तिनीहरू चाहिँ 3 शिलालेखमा नाम लेखिन्छ व्यक्ति उनीहरूले भनेको अनुसार अनि ड्रागन फ्रेममा चाहिँ सम्मान पत्र दिइन्छ 75 माथि दानवीरलाई चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म
0: मन्दिरसम्म
1: ल्याउने चाहिँ बजार परिक्रम गरेर मायागेसम्म ल्याउने चाहिँ ऊ छ अनि 1,00,000 माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर यात्रा साथ अबिर त्यहाँ के थप्यो अबिर यात्रा पनि थप्यो र त्यहीँ पञ्ची बाजाका साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ धुप बनाइन्छ, फोटो फ्रेम बनाएर दिन्छ। 125,000 माथिका दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने त सबै सम्मान त सकिसकेको छ, त्यो भइसकेको छ, अझ त्यो भन्दाखेरि के सम्मान गर्छ
0: सम्मान

0: अनुसार उहाँहरूकै आवाजमा उहाँहरूले भने अनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ
1: सङ्घ
0: संस्थाहरू र समितिहरूमा पनि उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ, होइन कोही अब उसमा पनि हुनुहुन्छ, के अरे स्वयंसेवक हुनुहुन्छ, त्यस्तो किसिमको चाहिँ केही खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ, ताकि त्यहाँ आउने त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस्, कष्ट नहोस्, कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखिएको छ र उहाँहरूले पनि राम्रै भूमिका गरिरहनु।
1: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
0: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटन रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँघरको,
1: यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
0: हाइवेसँगै जोडिएको
1: किन भन्दाखेरि हाइवेमा हिँड्ने मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
0: जान सक्ने अवस्था नि छ र अनि फेरि के छ आवाज जावाजको लागि सजिलो छ त्यसमा, होइन अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखेको छ नि सतीदेवीलाई पीठमा बोकेर हिँड्दाखेरि
1: त्यहाँ
0: अङ्ग पतन हुँदै जाँदाको क्रममा चाहिँ एउटा छिर्कानेश्वर भनेर चाहिँ नाम राखिएको छ। यो छिर्कानेश्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ, कपाल हो, र कर्ण भनेको टुक्राको कपाल, कपालका टुक्रा खसेको घर त्यहाँ छिर्कर्ण सर छिर्कण हो नाम खास गरेर, तर सजिलोको लागि हामीले के भएको छ छिर्कानेश्वर भनेर चाहिँ पहिलेदेखि नै छिर्कानेश्वर भएको हुनाले यसलाई छिर्कानेश्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको चाहिँ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउनु पनि सकिन्छ, आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने, कोही व्रतबन्ध गर्नु पऱ्यो भने, कोही सानोतिनो बिहा भयो है सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन्। त्यहाँ हाम्रो अब भवन पनि छन् प्रशस्त मात्रामा, पानीको पनि प्रशस्त मात्रामा छ, टोयलेटहरू टोयलेट बाथरूमहरू पनि छन्। त्यहाँ हाम्रो अब एउटा
1: मन्दिर चाहिँ कति क्षेत्रफलमा फैलिएको छ?
0: मन्दिर त धेरै ठुलोमा छैन, चार आना यतिमा होला, धेरै ठुलो छैन, तर अरू यता चौतारो छ त्यसैमा जोडिएको, होइन त्यो मन्दिरको भन्दा भन्दा पनि ठुलो चौतारो छ, अनि त्यसपछि त्यसैसँग एउटा क्लब भवन छ, एउटा चाहिँ अब पहिला वन भवन गरेको थियो अहिले चाहिँ भक्कू सैनिकले चाहिँ संरक्षण गरेर राखिएको छ, अर्को एउटा भवन पनि छ त्यहाँ ठाँटीको ठाउँमा एउटा ठाँटी जस्तो किसिमको चाहिँ भवन राखेको छ। यी यावत चिजहरूले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ व्रत बन्धन बिहा यताउति गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ र त्यहाँ ती गर्न थालियो भने गाउँघरका वरिपरिका सबैलाई चाहिँ ठुल्ठुलो रेस्टुरेन्ट गरेर ठुल्ठुलो खर्च गर्नु पनि हामीले त्यहाँबाट चाहिँ जोगाउन सकिन्छ भन्ने हामीले लागेको छ।
1: महायज्ञमा तनावबाहेक देशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ, बाहिरबाट आउने श्रद्धालुका लागि आवश्यक व्यवस्थापन कसरी मिलाउनुहुन्छ?
0: त्यसरी बाहिरबाट कोही श्रद्धालु भक्तजनहरू आउनुभयो भने हामीसित प्रशस्त मात्रामा बस्ने ठाउँहरू छन्, खाना हामी आफै खुवाउँछौँ र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन, हामी उहाँलाई कति दिन बस्नुहुन्छ हाम्रो महायज्ञभरि उहाँहरूलाई हामीले
1: सबै
0: व्यवस्था मिलाएर हामी पठाउँछौँ।
1: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ? व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
0: व्यवस्थापनमा त्यही हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन, सबै कुरो
1: सबै सहज
0: सहजै गरिरहेको छ हामी, किनभने एकजना दुईजना मात्रै लागेको होइन, पुरै गाउँ टोलै लागेर बनाइएको छ। अलिअलि त्यहाँ हामीले त्यो बाँसहरूको चाहिँ अलि धेरै काट्नु पर्नेछ, 40-50 बाँसहरू चाहिँदैछ, त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ, अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज सायद आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ, र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्नेछ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजपातहरू मात्रै जोड्न बाँकी छ, अरू तकरिबन भइसक्यो,
1: 80%
0: जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ।
1: स्थानीय जनप्रतिनिधि व्यवसाय सङ्घ संस्था तथा सर्वसाधारणहरूको चाहिँ सहयोग यहाँहरूलाई चाहिँ राम्रो छ?
0: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ त्यहाँ काम गर्नलाई, त्यहाँ हेरेखदेख गर्नलाई जनप्रतिनिधिहरूलाई हामीले अनुगमन समितिमा राखिएको छ, अनुगमन

0: गरिरहनु भएको छ, के कति कामहरू भएको छ, के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ, हेर्नुहुन्छ, काम गर्नुहुन्छ र जानुहुन्छ। र सङ्घ संस्थाहरू त अब भैयाले सङ्घ संस्थाहरू त लागिपरेकै छ।
1: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति यज्ञ हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ, यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ?
0: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ, पत्रबाट नै पत्रिकाहरू पनि निकालिएकै छन्। र त्यस साथसाथै हामीले युट्युब फेसबुक होइन टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विषय सूचीहरू त्यसमा भएका चाहिँ
1: प्रत्यक्ष प्रसारण पनि गर्नुहुन्छ?
0: प्रत्यक्ष प्रसार पनि हुन्छ त्यहाँ, त्यहाँ हामीले चाहिँ जोडिसकेका छौँ। आज त्यो जोड्दै वाइफाई जोड्दैछ आज त्यहाँ ब्यासमा, ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, ब्यासले ब्यास नेटले पनि त्यहाँबाट चाहिँ आज जोड्दैछ सात दिनको लागि, सात आठ दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिरहनु भएको छ। र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामीले देखाउन सकिन्छ, गर्न सकिन्छ, गरिन्छ।
1: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान्नुभएको छ?
0: यो त एकदमै जीवनमा नभई नहुने कुरा हो नि। अब धार्मिक पनि चाहियो, हामी अधर्म गरेर चाहिँ नास्तिक भएर बस्न सकिँदैन, धार्मिक पनि हो हामी। अब पर्यटन पनि चाहियो हामीलाई, पर्यटन पनि पर्यटकहरू पनि हामीलाई चाहिँ आवश्यक छ, पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन। र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो चाहिँ मूल कर्तव्य नै हो। हामीले चाहिँ यसलाई चाहिँ पतन भएर जान दिनुहुन्न, यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ।
1: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
0: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा, यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने, सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ। हामीले युट्युबहरूमा पनि हालिदिएको छौँ, फेसबुकमा पनि हालेका छौँ, एउटा ग्रुप पनि बनाइएको छ, हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ। र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू, र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ, खाता पनि हामीले हालिदिएका छौँ। यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ र आशा छ उहाँहरूले पनि पक्कै पनि सक्दो चाहिँ सहयोग गर्नुहुन्छ भन्ने हामीले मलाई आशा लागेको छ।
1: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ। जहाँ जुन देशमा रहेर बस्नुभएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ?
0: एकदमै सहयोगको अपेक्षा गरिएको छ। जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि, आफ्नो गाउँठाउँको लागि, विकासको लागि उहाँहरूले हेर्छु भनेर भनिरहनु पनि भएको छ। कतिपयले अब हामी के गर्ने खोइ, हामीले केही पनि पैसा हाल्न पाइएन, केमा हाल्ने, हामीले कसलाई कसको नाममा व्यक्तिको नाममा हालेर त भएन, त्यस्तो त अब दिला नदेला के होला होइन, हामीलाई बिल पनि पाउनु पऱ्यो, हामीले त्यो हरको चाहिँ चिट काटेर अब 500 तलको चाहिँ चिट काटिन्न, हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ। र उहाँको त्यसरी हाले तापनि हामीलाई क्युआरमा पठाउनुहुन्छ, क्युआरमा पठाए पनि देवमा पठाए पनि हामीलाई चाहिँ
1: बिल काटेर दिनुहुन्छ।
0: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँ चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ। यहाँ उहाँको परिवारहरू छ भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छ।
1: अन्त्यमा दमौली एफएमका श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
0: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुनुमा म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु। हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडिएकै छ, उहाँहरूले सुन्नु भएकै छ,
1: फेसबुकमा,
0: फेसबुकमा, युट्युबमा, टिकटकमा हामीले प्रशस्त मात्रामा हालिदिएको छ, उहाँहरूले थाहा पाउनु भएकै होला र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नु भएको छ जसले हेर्न सक्नु भएको छैन फेसबुक युट्युब एफएमहरू कहीँ सुन्नु सक्नु भएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू नेटहरू चलाउन जान्नुभएको छ उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
1: 4 गतिसम्म
0: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वरमा महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा मायाज्ञा चल्दैछ त्यहाँ जाउँ त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु।
1: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस् त नमस्कार।
0: नमस्कार, म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु र यो उसमा पनि यो महाज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु।
1: हस्
0: हस् नमस्कार।

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560 2719।

सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ।

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दमौली तनहुँले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह टोल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना, वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3।

0: तमौली एफएम 94.2 समुदाय को आवाज।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
1: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
1: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
1: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9556342334।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: नातिले पनि सँगै लिएर कतै हिँड्नु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ घमला चाहियो रे केही घरयाकी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली सफा सडक नगरपालिका मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर

0: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-33-85।
2: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9914852952।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0635637115 र 98 41 12 07 40।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास तीन अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रतिगीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार रु 15,000, दोस्रो पुरस्कार रु 10,000, तेस्रो पुरस्कार रु 5,000, दुई समूहलाई सान्त्वना पुरस्कार रु 3,000, सर्वोत्कृष्ट नृत्य उपहार रु 2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3 तनाव।

सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिजोबान कुखुरा भन्दा पनि निकै सस्तोमा छ अरे नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: हो नि दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
0: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवा।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाब्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
4: 98563 34 234।
5: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
0: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजु भाइको के को गफ गफ हुँदैछ?
5: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि, विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली, प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर, फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083 80384, 98436739131।
2: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
7: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
7: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656537115 र 98412-0740।
8: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: विपत्तिले अर्थतन्त्रमा ठूलो धक्का, प्रभावित क्षेत्रमा प्रधानमन्त्रीको स्थलगत अवलोकन, संकटका बेला सबै दलहरूको सामूहिक प्रतिबद्धता लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको शुद्ध लेख्ने बोल्ने अभियानको निरन्तरता शीर्षकको शुभ समाचार।
1: गण्डकी प्रज्ञा प्रतिष्ठानले शुरूआत गरेको शुद्ध बोल्छ गण्डकी शुद्ध लेख्छ गण्डकी अभियानलाई विभिन्न जिल्लामा पुर्याइएको छ। गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध सरल स्पष्ट र मर्यादित प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान पर्वत र बागलुङ पुगेको हो। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकार नेउपानेले भाषिक शुद्धिकरण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, भाषा, कला, साहित्य, संस्कृति तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू अगाडि बढाइएको छ। कुलपति नेउपानेले प्रतिष्ठानका अभियानहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीय सरकार, प्रशासन, शैक्षिक संघ संस्था र नागरिक समाजसँग सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध सरल स्पष्ट र मर्यादित प्रयोगमा यस अभियानले सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको जानकारी दिनुभयो। कार्यक्रमका संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ इन्द्रमान खत्रीले कार्यपत्र प्रस्तुत गर्दै सरकारी कामकाज, बोलीचाली तथा शिक्षण प्रक्रियामा हुने भाषिक त्रुटिबारे जानकारी गराउनु भएको थियो। उहाँले भाषिक त्रुटि सुधारका उपाय तथा दैनिक व्यवहारमा अपनाउन सकिने अभ्यासलाई उदाहरणसहित प्रस्तुत गर्नुभयो। पर्वतका प्रमुख जिल्लाधिकारी लक्ष्मी प्रसाद पौडेलले भाषिक शुद्धताले नेपाली भाषाको प्रयोगमा पुनर्जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सबैभन्दा पहिले आस र त्रासमा आफन्त खोज्दै शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर लिँदैछौं। नुवाकोटको बटार स्थित नेपाली सेनाको तालिम केन्द्रको मूल गेट बाहिर बिहिबार भेटिन रसुवाकी 29 वर्षीय विश्वकला तामाङ। उत्तरगया गाउँपालिकाकी उनका श्रीमान सोमबहादुर घले बुधबारदेखि सम्पर्कमा छैनन्। सोमबहादुर चीनबाट आयात भएका विद्युतीय गाड़ी लिन रसुवा भन्सार कार्यालयमा गएका थिए। उनी टिमुरेमा साथीहरूसँग बास बसेका थिए। बुधबार बिहानदेखि सम्पर्कमा छैनन्। गला अवरूद्ध पार्दै विश्वकलाले सुनाइन्। सेनाको हेल्प डेस्कमा श्रीमानको हुलिया टिपाएपछि उनी गेट छेउमा थचक्क बसिन् अनि भक्कानिन्। सम्झाउने कोही आफन्त समेत देखिएनन्। घर रसुवा भए पनि उनीहरू नुवाकोटको विदुर नगरपालिका स्थित बट्टारमा बस्दै आएका थिए। उनीहरूका 7 र 8 वर्षका छोरा छन्। सोमबहादुर भन्सारमा भित्रिएका गाड़ी चलाएर काठमाडौँसम्म ल्याउने गर्थे। त्यही क्रममा उनी टिमुरे पुगेका थिए। सोमबहादुर जस्ता आफन्तको खोजीका लागि बट्टार सैनिक ब्यारेक अघि लागेको भीड़ व्यवस्थापन गर्न बिहिबार ट्राफिक प्रहरीलाई हम्मे हम्मे परिरहेको थियो। भीड़मा कोही आफन्त खोजिदिन याचना गरिरहेका थिए, कोही रोहिरहेका थिए। कतै परिवार हराएको बिलौना मा चिच्याइरहेको देखिन्थ्यो। सेनाले उद्धार गरेका व्यक्तिको सूचीमा आफन्तको नाम छ कि भन्दै सोधी खोजी गर्नेहरू पनि भेटिन्थे। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको भोटेकोशी बाढ़ीबाट कम्तीमा 910 जना सम्पर्क विहीन छन्। उनीहरूका परिवारजन खोजीका लागि भोटेकोशीको तल्लो तटीय क्षेत्र र काठमाडौँका विभिन्न अस्पतालमा पनि भौतारी रहेका छन्। हजारौं आफन्तले सामाजिक सञ्जाल मार्फत खोजीका लागि अपील गरिरहेका छन्। नेपाल प्रहरीको बिहिबार साँझसम्मको विवरण अनुसार 359 जनाको शव फेला परेको छ। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो, आस र त्रासमा आफन्त खोज्दै शीर्षकमा।
1: त्यस्तै समाचार आजको नागरिक दैनिकमा पनि छापिएको छ, जोखिम कायमै बेपत्ताको प्रतीक्षामा आफन्त शीर्षकमा मुख्य खबर छापिएको छ भने त्रिशुली बगरमा आफन्तको खोजी शीर्षकमा अर्को खबर छ। भोटेकोशीबाट आएको भीषण बाढ़ीका कारण क्षणभरमै बगरमा परिणत भएको त्रिशुली बजारमा हराइरहेका आफन्तको खोजी गर्नेको भीड़ नै लागेको छ। तिब्बती क्षेत्रबाट बुधबार बिहान भयंकर सुनामी झैं चरको आवाजका साथ मडारिएर आएको पूरै पहिरोले चैतको बाढ़ीले छोप्दा नुवाकोटकै पुरानो ठूलो बजार त्रिशुली आधा घण्टाको अन्तरालमै खण्डहर बनेको थियो। त्यहाँका स्थानीय सम्पर्कविहीन आफन्त भेटिने आशामा बिहिबार दिनभरि यताउता गरिरहेका थिए। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी नुवाकोटका त्रिशुली बजार र देवघाट बजार तथा रसुवाका बेत्रावती तिमुरे र स्याप्रुवेशी बजार आसपासका क्षेत्रलाई बगरमा परिणत गरिदिएको छ। ठूला ढलाने घरहरू 10 फिट भन्दा माथिसम्म पुरिएका छन्। यस्तो अकल्पनीय प्राकृतिक विपत्तिपछि प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध भएर मोबाइल चार्ज गर्न समेत समस्या हुँदा सञ्चार सम्पर्क विच्छेद हुन पुगेको छ। बाहिर रहेकाहरूलाई आफन्तकासँग सम्पर्कविहीन भएको अवस्थामा बुझ्न निकै कठिनाई भइरहेको छ। यसैबीच भोटे कोशी हुँदै त्रिशुली नदीमा बुधबार आएको बाढ़ी पहिरोसँगै बेपत्ता भएकाहरूको खोजी गर्दै आफन्तहरू चितवनसम्म पुग्ने गरेका छन्। त्रिशुली नदीमा बगेर आएका शव चितवनमा भेटिन थालेपछि आफन्तजन यहाँ आउन थालेका हुन्। उनीहरू शव पहिचानका लागि शव भेटिएका स्थान अस्पताल र शव संरक्षण स्थलहरूमा पुगिरहेका छन्। गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर 5 ठाँटी पोखरीका बुद्धि तामाङ बिहिबार दिउँसो भरतपुरमा थकित अवस्थामा भेटिए, तर उनले बेपत्ता आफन्त भेटिने आशामा थकाई बिर्सिएको बताए। गोसाईकुण्ड तीर्थयात्रामा गएका पालुङटार क्षेत्रका 31 जना सम्पर्कविहीन भएपछि उनी खोजीका लागि चितवन आएका हुन्। हाम्रो गाउँबाट रसुवाको गोसाईकुण्ड तीर्थयात्रामा गएका 31 जना सम्पर्कविहीन छन्। मेरो छिमेकी पनि बेपत्ता छन्। खोजी गर्दै चितवन आएका हुन्। भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा सामुदायिक वनमा गाउँले सहित आएका तामाङले भने, यहाँ आउँदा पनि हाम्रा आफन्तको अवस्था खुल्न सकेन, बेपत्ता खोज्दै चितवनसँग सम्म शीर्षकको खबर आजको नागरिक दैनिकमा छापिएको छ।
0: अर्थतन्त्रमा अर्को धक्का शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ, भोटेकोशीमा बुधबार आएको बाढ़ीले 13 जलविद्युत आयोजनामा आंशिक तथा पूर्ण क्षति पुर्याएको छ। निजी र सरकारी गरी 430 मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने करिब 30 अर्ब बराबर क्षति पुगेको प्रारम्भिक आकलन छ। प्रारम्भिक अनुमानका आधारमा जलविद्युत तथा सौर्य ऊर्जा आयोजनामा गरी 30 अर्ब रूपियाँ बराबरको क्षति भएको ऊर्जा प्रवर्तकहरू बताउँछन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको बिहिबार बसेको बैठकमा क्षति आकलनबारे छलफल भएको थियो। जलविद्युत आयोजनासँगै 40 किलोमिटर सड़क 41 पुल पनि क्षतिग्रस्त छन्। सड़क र पुल लगायतमा 20 अर्ब रूपियाँको क्षति पुगेको अनुमान गरिएको छ। यी पूर्वाधार क्षेत्रमा भएको भौतिक क्षति हो, तर आर्थिक नोक्सानी योभन्दा धेरै हुने विज्ञहरू बताउँछन्। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पृथ्वी राजमार्ग लगायतका अन्य ठाउँका सड़क तथा पुलमा समेत क्षति भएकाले सबैको पुनर्निर्माणका लागि करिब 50 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। यसै गरी क्षति भएका 18 विद्यालय र 3 स्वास्थ्य संस्था पनि पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन्। नेपाल राष्ट्र ब्याङ्कका अनुसार 9 ब्याङ्क, 8 विकास ब्याङ्क र 1 फाइनान्स कम्पनीको शाखामा समेत क्षति पुगेको छ। यस्तै रसुवाको टिमुरे स्थित भन्सार यार्डमा रहेका 300 भन्दा बढ़ी सवारी साधन पनि बगेका छन्। पर्यटकीय सिजनमा भएको यस विपदले पर्यटन व्यवसायलाई समेत धक्का पुर्याएको छ। हरेक विपद वा आन्दोलनले अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ। यसपटकको बाढ़ीले ठूला पूर्वाधारमा क्षतिदेखि अन्तर्राष्ट्रिय व्यापारसम्ममा नोक्सान पुर्याएकाले जीडीपीमै प्रभाव पर्नेछ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठको भनाइ छ। अर्थतन्त्रमा अर्को धक्का शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो यो।
1: आजको गोर्खापत्र दैनिकमा बाढ़ी प्रभावित क्षेत्रमा प्रधानमन्त्री जीवन रक्षा पहिलो प्राथमिकता शीर्षकमा मुख्य खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह स्थलगत निरीक्षणका लागि सड़क मार्ग हुँदै बिहिबार नुवाकोटको विदुर पुग्नु भएको हो। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण नुवाकोटको विदुर र नदी तटीय क्षेत्रहरूमा भएको ठूलो क्षति र खोज उद्धार कार्यको अनुगमन गर्न प्रधानमन्त्री शाह र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित बिहिबार सड़क मार्ग हुँदै त्यहाँ पुग्नु भएको हो। त्यहाँ प्रधानमन्त्री शाह, पूर्वाधार विकास मन्त्री लम्साल र सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा लगायतले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको थियो। बिहान 9:30 नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले सड़क मार्ग हुँदै प्रभावित बस्तीको भौतिक अवस्था तथा बाढ़ीबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको राहत तथा उद्धार कार्यका लागि आवश्यक स्रोत व्यवस्थापनलाई अर्थ मन्त्रालयले तीव्र बनाएको छ। खास गरी राहत तथा उद्धारका लागि स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले सरकारवाला सबै पक्षसँग समन्वय गरी आर्थिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको छ। मन्त्रालयका अनुसार राहत तथा उद्धारमा मुख्य जिम्मेवार निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग उक्त कार्यका लागि 4 अर्ब रुपियाँ भन्दा बढी स्रोत उपलब्ध गराइएको छ। त्यस्तै चालु आर्थिक वर्षमा प्राकृतिक विपदपछिको राहत तथा उद्धारका लागि अर्थ र गृह मन्त्रालयका लागि छुट्टै 20 अर्ब बजेट विनियोजन गरिएको छ। यसैबीच सरकारको सक्रियता उपशीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी समग्र अवस्थाबारेमा जानकारी। साथमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा पनि स्थलगत अवलोकनमा। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नेपाल सरकारका मुख्य सचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन आग्रह, परराष्ट्र मन्त्रालयद्वारा विदेशी नागरिकहरूको खोजी उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली गठन, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा बाढ़ीबाट प्रभावित जिल्लाका कर्मचारीहरूलाई कार्यस्थल नछोड्न निर्देशन, सर्वदलीय बैठकबाट 10 संयुक्त अपील जारी गर्दै विपदमा एक ठाउँमा उभिने सन्देश र राज्यका 3 सुरक्षा निकाय बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा क्रियाशील शीर्षकमा विभिन्न विषयवस्तु समेटेर आजको गोर्खापत्र दैनिकमा समाचार छापिएको छ।
0: राष्ट्रिय संकटका बेला एकजुट हुने नेपालका राजनीतिक दलहरूले विगतको परम्परालाई यसपटक पनि निरन्तरता दिएका छन्। बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट उत्पन्न विपदको सामना गर्न राजनीतिक दलहरू एकै ठाउँमा आएका हुन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले बोलाएको सर्वदलीय बैठकमा सबै दलले राष्ट्रिय विपत्तिमा एक भएर अघि बढ़नुपर्ने निष्कर्ष निकालेका हुन्। संसदमा रहेका र बाहिर रहेका राजनीतिक दलहरूले प्राकृतिक विपत्तिको सामना गर्न साझा संकल्प र एकता प्रदर्शन गरेका छन्। सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने निर्णय गरेका हुन्। सर्वदलीय बैठकपछि नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै दलहरू एकै ठाउँमा उभिने विगतको परम्परालाई कायम राख्दै वर्तमान संकट समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बैठकमा सरकारको तर्फबाट भइरहेको खोज उद्धार र राहतका प्रारम्भिक कार्यबारे जानकारी गराएको र दलहरूले प्राप्त गरेका सूचनाहरू सरकारलाई हस्तान्तरण गरेको जानकारी दिँदै सभापति थापाले भन्नुभयो, अहिलेको मुख्य प्राथमिकता खोज उद्धार र तत्काल राहत नै हो, तर पुनर्निर्माणको काम वर्षौंसम्म चल्ने र यसमा अरबौंको क्षति हुने देखिएकाले लगातार अनुगमन गर्न सरकारलाई सुझाव दिन र दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक छ, उहाँले भन्नुभयो। विपद सामना गर्न दलहरू एकजुट, राष्ट्रिय संकटमा 10 बुँदे साझा संकल्प शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: नेपालको नियति वर्षै पिच्छे विपत्ति शीर्षकमा खबर छ। शुक्रबार सर्वदलीय बैठकमा सबैजसो नेताहरूले 2072 सालको विनाशकारी भूकम्प सम्झिए। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी बाढी, सिन्धुपाल्चोको जुरे पहिरो, 2072 सालको भूकम्प र जाजरकोट भूकम्प लगायतका विपत्तिमा नेपाली समाज र राजनैतिक शक्तिहरूले संकटमा बेला एकताबद्ध भएर सामना गरेको स्मरण गरे। बिहिबार प्रतिनिधि सभाको बैठकमा रसुवाको विनाशकारी बाढीबारे धारणा राख्ने क्रममा पनि सांसदहरूले विगतको विपदलाई सम्झेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेता खुशबु ओलीले भनिन्, एउटा तितो अनुभव राख्न चाहन्छु, जाजरकोटमा भूकम्प जाँदा नेताहरूको एउटा प्रतिस्पर्धा नै थियो हेलिकप्टरमा को पहिला पुग्ने भनेर, तर आजसम्म त्यहाँका जनताले राहत पाएका छैनन्। यस्तो त्रासदी र यस्तो अवस्था कहिले अहिले बाढी प्रभावित क्षेत्रमा भोग्न नपरोस्। नेता र सांसदहरूले भने जस्तै पछिल्लो दशकलाई मात्रै निहाल्दा पनि नेपाल एउटा विपत्तिबाट उठ्न नपाउँदै अर्को विपत्तिको सामना गर्न विवश छ। 2071 साउन 17 गते सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको विनाशकारी पहिरोले 145 जनाको ज्यान गयो। त्यस क्षेत्रबाट सयौं परिवार विस्थापित भए। जुरे पीडितले क्षतिको पुनर्संरचनाको नाम हुँदै थियो। उक्त प्राकृतिक विपत्तिको घाउ पुरिन नपाउँदै 2072 वैशाख 12 गते विनाशकारी भूकम्प गयो। नेपालको नियति वर्षै पिच्छे विपत्ति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
0: जीवित छौं ठूलो सौभाग्य शीर्षकमा गोर्खापत्र खबर लेख्छ, हामी जीवित छौं यही हाम्रा लागि ठूलो सौभाग्य हो। टिमुरेबाट धुन्चे हुँदै नुवाकोट स्थित श्री नम्बर 1 सैन्य तालिम केन्द्र मैथली ब्यारेकमा ल्याइएका अमेरिकी नागरिक अञ्जना राजाले बुधबार बिहानको काली लाग्दो दृश्य स्मरण गर्दै भन्नुभयो, टिमुरे बजारमा खाना खाने निदो भएको थियो। नदीमा 4 तला जति माथि बाढी उर्लेको चालकले देख्न साथ दौड़न थालेपछि माथि उक्लेर हामी पनि ज्यान जोगाउन सफल भयौं। कैलाश मानसरोवरका